0: account open activate any karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेपाल कम्युनिष्ट पार्टी एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेको छ. कांग्रेस नेतृत्वको सरकारलाई एमाले दिएको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको जोर घटाउ शुरू भएको छ.
7: कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पदभार ग्रहण गरेको दिन तीन दिन बितिसक्दा पनि मन्त्री परिषद विस्तारको सुरसार देखिएको छैन. हालसम्म सत्तारूढ़ दल नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच मन्त्रालय भागवण्डा टुंगो लाग्न सकेको छैन. शाही एमालेको समर्थनमा गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो.
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्तालाई हालसम्म 61 करोड़ रूपियाँ फिर्ता तथा मिलान गरेको छ. समितिले गत आर्थिक वर्षमा मात्र करिब 11,000 बचतकर्तालाई 21 करोड़ रूपियाँ नगद फिर्ता र 40 करोड़ बचत मिलान गरेको जनाएको छ.
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो तथा प्रभावकारी सुनवाईका लागि समर्पित इजलास गठन गर्ने सर्वोच्च अदालतलाई औपचारिक रूपमा अनुरोध गरेको छ. मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई बुझाउँदै सहकारी ठगीका मुद्दाको बढ़दो चापलाई ध्यानमा राखी विशेष इजलास आवश्यक रहेको औल्याएको हो.
6: धान बाली गोड्ने मुख्य समयमा पनि बाँकीमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन्. घण्टौ पालो कुरै पनि मल नपाएर रित्तै फर्किनु परेको भन्दै किसानले सरकारसँग तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन्.
7: ग्रामीण अर्थतन्त्रसँग जोड़िएको बाँस पछिल्लो समय गाउँघरमा रोप्ने चलन हराउँदै गएको छ. केही वर्ष पहिलेसम्म बाँझो जमीन खेतबारीका कान्लामा रोपिने बाँस अचेल समय रोप्न छोड़िएको छ. पछिल्लो केही दिनदेखि प्लास्टिक जन्य सामग्री उत्पादन हुन थालेपछि बहु उपयोगी वनस्पति बाँसको प्रयोगमा समेत कमी आउन थालेको हो.
6: मौसमले साथ दिँदा यो वर्ष धान रोपाई गत वर्षभन्दा धेरै भएको छ. कृषि विभागले तथ्याङ्क अनुसार देशभर 92.57% रोपाई भएको छ. अहिलेसम्म गत वर्षको भन्दा 9% धेरै रोपाई भएको कृषि विभागले जनाएको छ. गत वर्ष साउन 18 गतेसम्ममा देशभर 83.93% मात्र धान रोपाई भएको थियो. यो वर्ष गत वर्षभन्दा मध्यप्रदेशमा धेरै रोपाई भएको छ.
7: भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन. आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन सकेको छैन.
6: अब शेयर बजार. लगातार कारोबार दिन घटेको शेयर बजार शुक्रबार भने बढ़ेको छ. नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार नेप्से परिसूचक 12.96 अंक अर्थात 0.48% बढ़ेर 2685.54 अंकमा बन्द भएको छ. यसअघि गत सोमबारदेखि बिहिबारसम्म शेयर बजार घटेको थियो. शुक्रबार कारोबार रकम पनि बढ़ेको छ. अघिल्लो कारोबारको दिन 3.38 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा शुक्रबार 3.75 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरानले आफ्नो रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ। शनिबार वक्तव्य जारी गर्दै इरानको युद्धकालीन सैन्य कमाण्डका प्रमुख मेजर जनरल अली अब्दुल्लाले अमेरिकाले पश्चिम एसिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रामक कदम चालिरहेको आरोप लगाएका छन्। अमेरिकाले पूर्ण रूपमा क्षेत्रीय युद्धको आगोलाई तीव्र गतिमा बढ़ावा दिइरहेको छ। अब्दुल्लाले भनेका छन् अमेरिकाले पश्चिम एसियाका क्षेत्रका देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको उनको आरोप छ। उनले अमेरिकाको स्वार्थपूर्तिका लागि काम गर्ने पश्चिम एसियाका सबै देशमाथि इरानले आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। बीसौं एसियन गेम्सका लागि छनौट चरण पार गरिसकेको नेपाली ई स्पोर्ट्स पब्जी मोबाइल टोली संघीय विवादका कारण प्रतियोगितामा सहभागी हुने नहुने अन्यलमा परेको छ। सम्बन्धित निकायबीचको असमझदारीले पाँच खेलाड़ीको एसियन गेम्स यात्रा नै संकटमा परेको भन्दै खेलाड़ी र व्यवस्थापकीय पक्षले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्।
1: अब विचार तथा दृष्टिकोण। एआई युगमा शिक्षा शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। आज एआई ज्ञानलाई विवेक अनुसन्धान र नव प्रवर्तनमा रूपान्तरण गर्ने शक्तिशाली साधन बन्दै गएको छ। प्रख्यात शिक्षाविद जोन डिबेले भनेका थिए, हामीले आज पनि हिजोकै तरिकाले पढ़ायौं भने हामीले हाम्रा बालबालिकाको भविष्य लुटिरहेका हुन्छौं। कृत्रिम बुद्धिमताको युगमा यो भनाई झन सान्दर्भिक बनेको छ। एआईको उद्देश्य शिक्षकलाई प्रतिस्थापन गर्नु होइन, शिक्षक सिकाईलाई थप गुणस्तरीय समावेशी र भविष्यमुखी बनाउनु हो। नेपालले डिजिटल पूर्वाधार, शिक्षकको क्षमता विकास, समय अनुकूल पाठ्यक्रम, स्थानीय भाषामा डिजिटल सामग्री र एआईको नैतिक प्रयोगमा प्राथमिकता दिन सके ज्ञान सिप र नव प्रवर्तनमा आधारित समृद्ध नेपालको निर्माणमा एआई महत्वपूर्ण सहयात्री बन्न सक्छ।
2: संस्कृत वाङ्मय र एआईको समन्वय शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। संस्कृत वाङ्मयका हरेक विधामा एआईको उपयोग गर्न सकिन्छ। दर्शनको विश्लेषण र मन्थनमा पनि एआईको उपयोग हुन सक्छ। यसै गरी साहित्य, संगीत, धर्मशास्त्र, नीतिशास्त्र, इतिहास, पुराण, तन्त्र लगायतका यावत विषयमा एआईको साथ लिएर उच्चतम ज्ञान आर्जन गर्न सकिन्छ।
1: त्यस्तै चञ्चल राजनीतिको चक्रव्यू शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छ। कोशी र मधेसमा फैलिएको साम्प्रदायिक दंगापछि प्रधानमन्त्री बालेन केही सचेत देखिएका छन्। दंगापछि राष्ट्रपति रामचन्द्र पौडेलसँगको उनको भेटघाटले निरन्तरता पाउला वा नपाउला, यो बेग्लै
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
6: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल।

0: 68
1: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
4: फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल साउन 17 गते आइतबार, अगस्त 2 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको चतुर्थी तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: आज र भोलि देशभर पानी पर्ने सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
4: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्री सहमति।
5: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
4: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण,
5: र साफ च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाड़ीको माग।
6: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसंग।
4: देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै, बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
5: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपेटले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपेटका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डिटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनुभएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान

0: मार्फत विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनु भएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित 6 आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास को सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
1: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेकु स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 हजारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यसर्थ बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 देखि 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
2: अब यो अभाव बताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
0: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढ़ाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याथपको निर्णय प्रक्रिया अगाडि बढ़ाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम एक वर्षसम्म म्याथ थप्न सक्ने प्रावधान रहे पनि थप छ महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम शत प्रतिशत सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि संचालन कन्फरेन्सिङ माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण संचालनमा ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रातो रंगको एकोस्टिक वाल प्यानलिङ कार्पोटिङ त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम माइक डिस्प्ले र स्पीकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। अगाडि र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्च जडान गार्डन ल्याण्डस्केपिङ पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका
3: गैर दलितहरूसँग त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु यो मैले। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्नु।
0: ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप। नेपाल भारत सीमा संयुक्त बैठक लखनऊमा बस्ने। कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर।

0: बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
2: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
3: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
1: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
2: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्व सर्वेको तेह्रौं बैठक 27 र 29 सालमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ। यी 3 वटै संयन्त्रले सीमा स्तम्भ निर्माण, मरमत, दशकजा क्षेत्र व्यवस्थापन, जीपीएस आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रे गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्ने, न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर आइतबार भनी आज राति सुनसरीमा गत आइतबार भनी सुनसरीमा दुई समुदाय बीच भएको झडपपछि भनी गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिन। सुनसरीको देवाङगंज 4 मा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप 1 जनाको मृत्यु भएको छ। गृहमन्त्री गुरूङ भनी सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ़्यो चीनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
0: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको 1 महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो, तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकिए पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशाङ्कले लिँदैछन्। इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशाङ्क कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउवा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक सम्वाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्की र लुम्बिनीमा छेपनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीड़ितको मुद्दा फर्सीउट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्टराज अधिकारीले हेटौडाबाट लेख्नु भएको छ। संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 वटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथानी बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएको छन्। केही दशक अघिसम्म पहाड़ी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोली नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिन्दो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरी देउराली गाउँपालिकाका चित्र प्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीन बाँझो रहने क्रम बढ़ेसँगै कोदो उत्पादनमा समेत गिरावट आएको छ। तर अहिले स्वास्थ्यप्रति बढ़दो चासो र रैथाने बालीप्रतिको आकर्षणले कोदो पुनः चर्चामा आउन थालेको छ।
7: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रको तनावलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यस क्षेत्रमा युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र हर्मुज लगायतका जलमार्ग र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रतापूर्वक सञ्चालन हुनुपर्ने उहाँले बताउनु भएको हो। त्यसका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैनिक कमाण्डका प्रमुखले पश्चिम एशिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एशियाका क्षेत्रमा देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एशियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आगलागी भई तीनजनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनशीप फुटबल 2026 ड्र सार्वजनिक भएको छ। बंगलादेशमा आगामी नोभेम्बर 4-17 सम्म आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट सात मध्ये छ टीम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन पुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 निलम्बन फुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा छ टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुद मा स्थान बनाएको थियो, तर 15 जूनसम्म सियाडमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले ई स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ। भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ। भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्। घरेलु लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छन्।
7: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डेशो खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब दलित अधिकार र कानूनका कुरा. दलित समुदायमाथिको विभेद अन्त्यका लागि सरकारले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेदेखि दलित समुदायसँग माफी पनि संसदबाट सत्तारूढ़ दलले मागिसकेको छ. विभेद अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले सांसद पार्वती बिकसँग कुराकानी गरेका छौं.
3: शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि. होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन. कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ. उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो. त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ. विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो. त्यसले गर्दाखेरि त्यो मध्येका पनि पहिलो कुरा त कहाँ भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ कि. यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्. तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा, होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ. गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु. मैले यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न.
4: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी?
3: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई. होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले. त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ. अरू त खासै केही छैन. अरू नियमित कार्यक्रम पहिला पनि थिए, अहिले पनि छन्.
4: चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा. अनि 58 सालमा भूमिगत हुनुभयो. सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो. होइन, जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, त्यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसदको रूपमा तपाईँलाई लाग्छ अहिले?
3: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो. होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि यो राजनीतिक सशक्तिकरण मात्र होइन. अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ. त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन.
4: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ, एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष.
3: राजनीति महत्वपूर्ण विषय हो. होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो. कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ कि. यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो.
4: हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो. तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
3: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले.
4: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू.
3: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त. सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला. सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या.
2: सांसद पार्वती विकासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
5: आज र भोलि देशभर वर्षाको सम्भावना. केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने. पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता. सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ.
2: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने. कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा. एमालेका 3 मुख्यमन्त्रीमा सहमति.
5: फेरि ग्यास आपूर्ति असहज. अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने. ईपीएस भाषा आवेदन बढ्दा
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ.
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत
8: मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफरा डेन्टल
9: ध्यान दिनै पर्ने कुरा।
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
10: पाथिफरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50501।

पाकिस्तानको ब्रडपिक हिमालमा हराएका विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा सहित सबै नेपाली आरोहीको निधन, नेपालले गुमायो कीर्तिमानी पुस्ता। सुनसरीको देवानगंज घटनापछि तनावग्रस्त बनेका विभिन्न क्षेत्रमा स्थिति सामान्य बन्दै सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ, मधेस शान्त नभएसम्म काठमाडौँ नफर्किने। कंग्रेसको असन्तुष्ट पछि राष्ट्रिय भेलाको तयारीमा व्यस्त शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन। स्पेनसँग एक महिनाका लागि सेन्जेन सम्झौता निलम्बन गर्ने इटालीको घोषणा, पर्यटकलाई भने समस्या नरहेको भनाई। र साफ च्याम्पियनशीप फुटबल 2026 को ड्र सार्वजनिक, प्रतिबन्ध फुकुवा भए नेपाल समूह एमा रहने।

0: निलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको पाकिस्तानमा रहेको ब्रड पीकमा गएको हिमपहिरोमा परि निधन भएको छ उनी संस्थापक रहेको एलिट एक्सपेडले सार्वजनिक गरेको शोक वक्तव्य जारी गर्दै पूर्जाको निधन भएको पुष्टि गरिएको हो घटनामा अन्य नेपाली आरोही किली पेम्बा शेर्पा ग्यालु शेर्पा नवाङ थण्डु शेर्पा पूर बहादुर गुरूङ र निमा शेर्पाको समेत निधन भएको छ उनीहरूमध्ये अधिकांशले सगरमाथादेखि विश्वका अन्य 8,000 मिटर उचाइका हिमालमा दर्जनौं सफल आरोहण गरिसकेका थिए भने धेरैले अन्तर्राष्ट्रिय पर्वतारोहणमा आफ्नै नाममा कीर्तिमान पनि राखेका थिए सो दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित रहेको प्रमाण नभेटिएको कम्पनीले जनाएको छ पाकिस्तानको 8,047 मिटर अग्लो ब्रड पीक हिमालमा गएको हिम पहिरोपछि 10 सदस्यीय आरोहण टोली बेपत्ता भएका थिए अभियानको नेतृत्व पर्वतारोही पूर्जाले गरेका थिए म्याग्दीको दाना गाउँमा जन्मिएका पूर्जाले हिमाल आरोहणमा बनाएको कीर्तिमान सहित कान्तिपुर कर्मी कृपाल गौतमले तयार पारेको एक सामग्री
4: ब्रड पिकको शिखरतिर लाग्ने क्रममा क्याम्प दुईबाट निर्मल पूर्जाले एनडीटीभीका पत्रकार विष्णु सोमलाई आफ्नो अवस्थाबारे भनेका थिए शिखर पुगेर फर्किएपछि सम्पर्कमा आउनेछु
5: I'm now currently running for 58th summit of 1,000 meter peaks, which is the highest in the world. I just opened the internet to check the weather forecast, but this message got downloaded as well, so I will be in touch after the summit.
4: तर दुर्भाग्य पूर्जा ब्रड पीकमै बिलाए नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्सताईका नामले परिचित निर्मल पूर्जा र हिमाल पर्याय जस्ता लाग्थे अन्तर्राष्ट्रिय संचार माध्यमले सधैँ उनलाई यसै गरी नै प्रचार गरिरह्यो सन् 2019 प्रोजेक्ट पोसिबल अभियान अन्तर्गत विश्वका सबै 14 वटा 8,000 भन्दा अग्ला हिमाल 6 महिना 6 दिनमै आरोहण गरेर उनले विश्व कीर्तिमान बनाए त्यसपछि उनी अन्तर्राष्ट्रिय संचारमा निकै छाए त्यसभन्दा अघि दक्षिण कोरियाका किम चाङ होले सोही उपलब्धि हासिल गर्न 7 वर्ष 10 महिना 6 दिन लगाएका थिए 2040 साउन 9 गते म्याग्दीको दाना गाउँमा जन्मिएका पूर्जाको बाल्यकाल चितवनमा बित्यो सैनिक परम्पराको परिवारमा हुर्किएका उनले बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि बेलायती नौसेनाको विशेष बोर्ड सेवा एसबीएसमा छनौट हुने पहिलो नेपाली बने करिब 16 वर्षको सैनिक जीवनपछि उनले पर्वतारोहणलाई पूर्णकालीन पेशा बनाएका थिए उनको पर्वतारोहण यात्रा सन् 2012 एभरेस्ट आधार शिविरसम्मको पदयात्राबाट शुरू भएको थियो त्यस यता उनले छोटो समयमै विश्वका कठिन हिमालहरू आरोहण गर्दै आफूलाई उत्कृष्ट हिमाली आरोहीको रूपमा स्थापित गरे प्रोजेक्ट पोसिबल अन्तर्गत उनले अन्नपूर्ण धौलागिरी कञ्चनजंघा सगरमाथा लोत्से र मकालु 48 घण्टाभित्र आरोहण गरेका थिए त्यसपछि पाकिस्तानका नागा पर्वत ग्यासरब्रोम पहिलो ग्यासरब्रोम दोस्रो ब्रड पीक र केटु तथा अन्तिम चरणमा मनास्लु चोयु र सिसापाङमा आरोहण गर्दै अभियान पूरा गरेका थिए उनको यो असाधारण यात्राले विश्वको ध्यान खिच्यो नेटफ्लिक्सले निर्माण गरेको 14 पिक्स नथिङ इज इम्पोसिबल वृत्तचित्र मार्फत उनको यात्रा विश्वभर पुगेको थियो त्यसपछि उनी नेपाली पर्वतारोहणका सबैभन्दा चिनिएका अनुहार मध्ये एक बने पूर्जा कीर्तिमानका लागि मात्र होइन उद्धार अभियानका लागि पनि परिचित थिए अन्नपूर्ण र कञ्चनजंघामा उनले आफ्नै शिखर पुग्ने प्रयास रोकेर अन्य आरोहीको ज्यान बचाउन सहयोग गरेका थिए उच्च हिमालमा जोखिममा परेका आरोहीको उद्धारमा पनि उनी पटक पटक अग्रपन्थीमा देखिए 2077 सालमा उनले बियोन्ड पोसिबल आत्मकथा प्रकाशित गरे त्यही वर्ष माघमा 10 सदस्यीय नेपाली टोलीसँगै केटुको पहिलो सफल शीतकालीन आरोहण गर्ने टोलीका सदस्य बने यो उपलब्धिलाई हिमाली आरोहण इतिहासकै महत्वपूर्ण सफलता मध्ये एक मानिन्छ पछिल्ला वर्षहरूमा उनले एलिट एक्सपेड स्थापना गरी अन्तर्राष्ट्रिय आरोहण अभियान सञ्चालन गरे नेपाली पर्वतारोहीको योगदानलाई विश्वमञ्चमा स्थापित गर्न उच्च हिमाली श्रमिकको सम्मान र सुरक्षाका लागि आवाज उठाउन तथा निम्सताई फाउण्डेशन मार्फत सामाजिक अभियान सञ्चालन गर्न उनी सक्रिय रहे। उनी मुस्ताङ हेलिकप्टर्सका अध्यक्ष समेत थिए। उनको सार्वजनिक जीवन विवाद रहित भने रहेन, उनको पनि सीमाहरू थिए। उनीमाथि लागेका आरोहण गतिविधि सम्बन्धी अनुसन्धान र व्यक्तिगत आरोप उनले अस्वीकार गर्दै आएका थिए। पूर्जाको एक छोरी र श्रीमती छन्। पूर्जाले 3 वर्ष अघि गैर आवश्यक नेपाली नागरिकता लिएका थिए। सैनिकदेखि विश्व कीर्तिमानी पर्वतारोहीसम्मको उनको यात्रा पर्वतारोहण इतिहासकै असाधारण कथा बनेको छ। साहस र आत्मविश्वासले असम्भवलाई सम्भव बनाउने दृढ इच्छा शक्तिका कारण निर्मल पूर्जाको नाम नेपाली पर्वतारोहणको इतिहासमा सधैँ स्मरणीय रहनेछ।
3: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रड पीकको हिम पहिरोमा ज्यान गुमाएका विश्व कीर्तिमानी निर्मल पूर्जा सहितका 6 नेपाली तथा अन्य 4 विदेशी आरोहीको निधनमा श्रद्धांजली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको भन्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गरेका हुन्। आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको उनले उल्लेख गरेका छन्। सम्पूर्ण दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छकहरूप्रति समवेदना व्यक्त गरेका छन्। सुनसरीको देवानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लामा प्रशासनले कर्फ्यू खुकुलो बनाएका छन्। सुनसरीका 10 स्थानीय तह र धनुषाको जनकपुर क्षेत्र र सिराको लहानमा कर्फ्यू हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 स्थानीय तहमा लागू गरेको निषेधाज्ञाको अवधि आज बिहान 9 बजेसम्मका लागि थप गरेको छ। यसैबीच गृह प्रशासनसँग जोड़िने कुनै घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफै फिल्डमा पुग्ने गरेका थिए। उनले माइतीघर पुगेर पीड़ितका कुरा सुने, न्याय माग्दै काठमाण्डुतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गरे। गत आइतबार राति सुनसरीमा 2 समुदाय बीच भएको झडपपछि भने गृहमन्त्री गुरूङको त्यस्तो सक्रियता देखिएन। सुनसरीको देवांशगंज 4 मा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भए। उपचारका क्रममा थप 1 जनाको मृत्यु भयो। गृहमन्त्री गुरूङ भने तत्कालै सुरक्षा अधिकारी हेरफेरतिर लागे। सँगै सिंहदरबार स्थित गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था कड़ा पार्न निर्देशन दिए। समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सेनाका बलाधिक रथी प्रदीप केसी सहभागी थिए। सुरक्षा व्यवस्था कड़ा पारेरै परिस्थितिलाई नियन्त्रणमा लिन सकिने गृहमन्त्री गुरूङको आकलन थियो। तर तनाव साम्य नभएपछि सुनसरी घटनाको 4 दिन उनले स्वकीय सचिव जेम्स कार्कीलाई घटनास्थलतर्फ परिचालन गरे। उनीहरू सुनसरीमा हुँदा गृहमन्त्री गुरूङ भने तनावग्रस्त क्षेत्रमा सुरक्षा संयन्त्रले उड़ाएको ड्रोनको दृश्य हेरेर बसेका थिए। बाक्लो सुरक्षाकर्मी परिचालन र कर्फ्यूसँगै सेना सड़कमा उत्रिदा समेत परिस्थिति नियन्त्रणमा आएन। तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। तराई मधेसका जिल्लाहरूमा काम गरिसकेका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उत्तम सुवेदीका अनुसार यो नियमित शान्ति सुरक्षा कायम गर्ने विषय मात्र थिएन। राजनीतिक र नागरिक समाजको स्तरमै जतिसक्दो चाँडो संवाद गरेर समाधान खोज्नु पर्थ्यो। उनले भने यस्तो अवस्थामा सुरक्षा उपस्थितिले मात्र तनावलाई रोक्न सक्दैन, त्यसमाथि शुरूमै सुरक्षा टोली परिवर्तन गर्दा परिचालन र समन्वयमा झन असर पर्न सक्छ। गृहमन्त्री गुरूङले तराईमा चलिरहेको आन्दोलनमा संगठित उपस्थिति देखाइरहेको हिन्दू सम्राट सेनासँग हिजो संवाद थालेका छन्। तराई मधेसमा साम्प्रदायिक तनावको पूर्वानुमानसहित तयार गरेर सशस्त्र प्रहरीले 3 वर्ष अघि बुझाएको गोप्य प्रतिवेदनमा समेत यो समूहलाई चुनौतीका रूपमा देखाइएको थियो। अहिले सुरक्षा संयन्त्रको सुझाव समेतका आधारमा गृहमन्त्री गुरूङ सहितको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामा यसका प्रतिनिधिसँग छलफल थालेको हो। छलफलमा रासोपा सांसद मनिष झा र राजकिशोर महतो समेतको उपस्थिति रहेको छ। हिन्दू सम्राट सेनाले सुनसरीको कप्तानगंजमा गोली चल्नु अघि विद्युत आपूर्ति बन्द गरिएको विषयमा छानबिन हुनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारले उचित राहत पाउनुपर्ने र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राखेको छ। गृहमन्त्री गुरूङले तराई मधेस पुगेर उपचाररत घाइतेसँग भेट, मृतकका परिवार र स्थानीय स्तरमा सरोकारवालासँग संवाद गर्नुका साथै सुरक्षा व्यवस्था समेत मजबूत पारिएपछि तनाव क्रमशः साम्य हुँदै गएको छ। नेपाल प्रहरीका पूर्व एआईजी ढकाल यस प्रकरणमा देखाएको घटनाक्रमले धार्मिक तनाव दंगाको अवस्थामा सुरक्षा र प्रशासनले सहजीकरण मात्र गर्ने समाधानका लागि समग्र नागरिक समाज राजनीतिक दल र विभिन्न पक्षबीच संवाद चाहिन्छ भन्ने देखाएको बताउँछन्। तत्काल सम्बोधन गर्न ढिला गर्दा अवस्था कसरी बिग्रन पुग्छ भन्ने पनि यसपटक देखिएको छ। उनले भने अरू अपराधमा घटना भएपछि अनुसन्धान हुन्छ भने यसमा चाहिँ घटना हुनै नदिने गरी काम गर्ने जिम्मेवारी गृह प्रशासनको हो। यसका लागि तनाव हुन सक्ने क्षेत्र पहिचान गरेर अप्रिय घटना हुन नदिन सक्रियता देखाउनुपर्छ। यसैबीच कान्तिपुरलाई दिएको अन्तर्वार्तामा गृहमन्त्री गुरूङले भने अहिले स्थिति सामान्य छ, काहीँ द्वन्द भएको छैन, तर अहिले सुरक्षा निकायलाई पनि त्यही अनुसार निर्देशन दिएका छौं। पीड़ित परिवारसँग सम्झौता भइसकेको छ। यो अवस्था कसैले आएर धर्मका नाममा आशाका नाममा द्वन्द फैलाउन काम गर्छ, अराजक अभिव्यक्ति दिन्छ, कसैको अभिव्यक्तिले समाजमा घृणा फैलाउँछ भने त्यो तुरन्त नियन्त्रणमा लिएर कड़ा भन्दा कड़ा कार्यवाही गर्न निर्देशन दिइसकिएको छ। त्यसपछि पूरै ढुक्क भइसकेपछि मात्र म काठमाडौँ फर्किन्छु।
6: नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल्स कमिटिको 13 बैठक 27 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको छ। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्रण छन् जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजी, उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसी र प्रमुख जिल्ला अधिकारी सीडीओको नेतृत्वमा फिल्ड सर्वे टीम एफएसटी छन्। यी तीनवटै संयन्त्रले सीमा स्तम्भ निर्माण समेत 10,000 क्षेत्र व्यवस्थापन, जीपीएस आधारित नक्साकन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतको प्राविधिक कार्य गर्छन्। एसओसीको लखनऊ बैठकले गत वर्ष सम्पन्न डब्ल्यूजीको 7 बैठकमा भएका सहमतिहरू कार्यान्वयन गर्न आवश्यक योजना र बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ। नेपालको प्रतिनिधि मण्डलको नेतृत्व नापी विभागका उपमहानिर्देशक सुनिल डंगोलले गर्नेछन्। गत वर्ष 30 जुलाईमा बसेको बीडब्ल्यूजी बैठकमा दुवै मुलुकले हराएका सीमा स्तम्भ पुनर्स्थापना गर्ने, क्षतिग्रस्त स्तम्भहरूको संयुक्त रूपमा मरम्मत गर्ने तथा अन्य प्राविधिक सीमा सम्बन्धी काम 3 वर्षभित्र सम्पन्न गर्ने सहमति गरेका थिए। साथै 10 कच्चा क्षेत्रमा भएका अतिक्रमणहरूको अभिलेख तयार गर्ने र दुवै मुलुकका नागरिकका सीमा पार सम्पत्तिको विवरण संकलन गर्ने निर्णय पनि गरिएको थियो। लखनऊमा हुने बैठकको कार्यसूची अन्तिम रूप दिएर दुवै पक्षबीच आदान प्रदान भएपछि छलफल हुने विषयहरू अझ स्पष्ट हुने नेपाली सरकारी अधिकारीहरूको भनाइ छ। विभागका अधिकारीहरूका अनुसार आगामी बैठकमा ग्लोबल पोजिशनिङ सिस्टम जीपीएस आधार केन्द्रहरूको स्तरोन्नति बारे पनि समीक्षा हुनेछ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग नेपाली कंग्रेसको असन्तुष्ट समूहले शशांक कोइरालालाई आगामी साउन 29 आयोजना हुने राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। काठमाडौँको जुहुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा 521 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। समिति अन्तर्गत राजनैतिक प्रस्ताव समिति, समसामयिक राजनैतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार प्रसार समिति लगायत 16 विभिन्न समिति पनि बनाइएको छ। विधान, राजनैतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टा छुट्टै समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ। पत्रकार सम्मेलनमा पूर्व महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, कृष्ण प्रसाद सिटौला लगायत कंग्रेसका पूर्व पदाधिकारी तथा नेताहरूको उपस्थिति रहेको थियो। सो अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहने शशांक कोइरालाले दावी गरे। नेपालमा हाल 63,000 भन्दा बढ़ी विद्युतीय सवारी साधन दर्ता भएका छन्। विद्युतीय सवारीको माग र आयाती तीव्र रूपमा बढ़दो भए पनि आवश्यक सड़क पूर्वाधार र चार्जिङ सुविधा पर्याप्त रूपमा विकास हुन सकेको छैन। सरकारले पेट्रोलियम आयात घटाउन विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिएको छ भने सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी विस्तार गर्ने रणनीति अघि बढ़ाइएको छ। कान्तिपुर कर्मी विमल खतेवड़ाको सहयोगमा तयार पारिएको एक सामग्री।
3: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेष त विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ। तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ। अहिले नेपाली सड़कमा मात्र 63,000 विद्युतीय सवारी गुट छन्। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति 2083 अनुसार आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 छ। पछिल्लो एक दशकमा विद्युतीय सवारी प्रयोगकर्ता बढ़दै जाँदा दर्ता संख्या यति पुगेको हो। विद्युतीय सवारीको बढ़दो प्रयोगले इन्धन आयातमा कमी ल्याई मुलुकभित्रै उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको नीतिमा उल्लेख छ। चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, सुरक्षा मापदण्ड, रिसाइकल प्रणाली तथा संचालन सम्बन्धी व्यवस्था, विभिन्न नीतिगत, संस्थागत तथा कार्यान्वयन तहका कुरा अझै विकासकै चरणमा छन्। जारी राष्ट्रिय यातायात नीतिमा भनिएको छ। तर सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात तीव्र बढ़ेको छ। नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी ईभीको हिस्सा 70% भन्दा बढ़ी रहेको पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीतिमा उल्लेख छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको नीतिमा प्रष्ट पारिएको छ। पहिलोमा भने नर्वे छ। विद्युतीय सवारी प्रयोगकर्ता वर्षेनी बढ़दै गएको तथ्याङ्कबाट पुष्टि हुने यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले बताए। दर्ता भएका विद्युतीय सवारीमा स्कूटर सहित चारपाङ्गे सवारी बढ़ी छन्। उनले भने नीतिमा उल्लेख गरिएको विद्युतीय सवारीको संख्या पछिल्लो 8-10 वर्षमा दर्ता भएको हो। विगतका भौतिक तथा संस्थागत उपलब्धिका बावजुद नीति तर्जुमा भइरहेको वर्तमान अवस्थामा तीव्र शहरीकरण, आर्थिक गतिविधिको विस्तार तथा सवारी साधनको तीव्र वृद्धिसँगै यातायात प्रणाली संक्रमणको चरणमा प्रवेश गरेको देखिएको नीतिमा उल्लेखिएको छ। सवारी आयात र यसको प्रयोगकर्ता बढ़िरहँदा त्यस अनुसार सड़क पूर्वाधार अझै बन्न नसकेको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाले जनाए। विगतमा सड़क विस्तारमा ध्यान नदिए जस्तो लाग्थ्यो। पछिल्लो केही वर्ष यता भने सड़क विस्तार, नयाँ सड़क निर्माण र मर्मत सम्हारको काम भइरहेको छ। तर जति हुनुपर्ने हो त्यो हुन सकेको जस्तो लाग्दैन। थापाले भने पहाड़ी र हिमाली क्षेत्रमा सड़क त थपिए तर कच्ची छन्, कालो पत्र कमै मात्र गरिएको छ। विद्युतीय सवारी कच्ची सड़कमा चलाउन सक्ने अवस्था छैन। यी विषयमा पनि सरकारको ध्यान जान सके हिमाली र पहाड़ी जिल्लामा पेट्रोलियम मात्र नभई विद्युतीय सवारी पनि पुर्याउन सकिने उनको भनाइ छ। तर दर्ता भएका सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल छन्। 2082-83 फागुनसम्म देशभर 62,49,732 सवारी साधन दर्ता भएकोमा 50,00,000 भन्दा बढी मोटरसाइकल छन्। यसरी हेर्दा मोटरसाइकलको हिस्सा 80% भन्दा बढी पुगेको नीतिमा उल्लेख छ। स्मार्ट ड्राइभिङ लाइसेन्स, डिजिटल ट्राफिक प्रवर्धन, सवारी फिटनेस परीक्षण केन्द्र, इम्बोर्ड नम्बर प्लेट तथा युरो 6 उत्सर्जन मापदण्ड कार्यान्वयनमा आएपछि दुर्घटनाबाट हुने मृत्यु दरमा केही सुधार देखिए तापनि दुर्घटनाको समग्र संख्या अझै उच्च अवस्थामा रहेको नीतिमा उल्लेख छ। विश्वव्यापी रूपमा वार्षिक करिब 12,00,000 मानिसले सड़क दुर्घटनामा ज्यान गुमाउँछन्। नेपालमा दैनिक सरदर करिब 7 जनाको मृत्यु हुने अवस्था छ। राष्ट्रिय यातायात नीतिमा भनिएको छ, यसबाट देशको अर्थतन्त्रले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। सरकारले विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारी साधन, हरित र जलवायु अनुकूल इन्जिनियरिङ पूर्वाधारलाई प्राथमिकता दिई दिगो यातायात प्रणाली विकास गर्ने नीति लिने राष्ट्रिय यातायात नीतिमा उल्लेख छ। विद्युतीय तथा वैकल्पिक ऊर्जाका आधारमा सवारी साधनको प्रयोग विस्तार गर्दै ई मोबिलिटी ट्रान्जिसनलाई चरणबद्ध रूपमा अघि बढ़ाउने सरकारको रणनीति छ। सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिइने र चार्जिङ पूर्वाधार, ब्याट्री स्वपिङ र ग्रीन करिडोरको विकासका लागि एकीकृत ढाँचा लागू गर्ने रणनीति सरकारको छ। संघ प्रदेश र स्थानीय तहका सरकारी सवारी तथा नगर यातायात प्रणालीमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गरिने विषय पनि जारी राष्ट्रिय यातायात नीतिमा उल्लेख छ।
4: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: भगवान नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको दक्षिणी सीमावर्ती क्षेत्रबाट चीनीको तस्करी बढ़ेको छ। अघिल्लो महिनाको तुलनामा असार महिनामा जून मध्यदेखि जुलाई मध्यमा सशस्त्र प्रहरी बलले जफत गरेको चीनीको परिमाण दोब्बर भन्दा बढ़ी छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले सो अवधिमा 7,80,255 रूपियाँ बराबरको 10 टन अवैध चीनी जफत गरेको छ। जून अघिल्लो महिना 2,84,870 रूपियाँ बराबरको 4 टन थियो। सशस्त्र प्रहरीले गत आइतबार मात्रै पूर्वी नेपालको झापाबाट तस्करी गरी ल्याइएको 32 बोरा चिनी जफत गरेको छ। जफत गरिएका धेरै जसो चिनी भारतीय सीमा जोड़िएका तराई मधेसका जिल्लामा बरामद गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताए। 13 मईदेखि 30 सेप्टेम्बर 2026 वा अर्को सूचना नभएसम्मका लागि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले प्रतिबन्ध लगाए यता नेपालमा चिनीको मूल्य प्रति किलो करिब 15 रूपियाँले बढ़ेको छ। पहिले प्रति किलो 95 रूपियाँ वरपर बिक्री हुने गरेको चिनी अहिले प्राय खुद्रा पसलमा 110 रूपियाँ हाराहारीमा किनबेच भइरहेको छ। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इटालीले शुक्रबारदेखि एक महिनाका लागि स्पेनसँगको सेन्जेन सम्झौता अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ। स्पेनसँगका हवाई र समुद्री सीमा बन्द गरिएको इटालीले जनाएको हो। अफ्रिका महादेशसँग सीमा जोड़िएको स्पेनको स्वायत्त क्षेत्र सिउटामा ठूलो संख्यामा आप्रवासीहरू छिरेपछि इटालीले यस्तो निर्णय लिएको हो। स्पेन छिर्ने क्रममा कम्तीमा 67 जनाले ज्यान गुमाएका छन्। कागजपत्र विहीन आप्रवासीहरूलाई रोक्नका लागि लिएको यस निर्णयले स्पेनसहित युरोपेली संघ युका सदस्य राष्ट्रका नागरिक तथा पर्यटकलाई समस्या नगर्ने इटालीले जनाएको छ। सीमाना रहित सेन्जेन सम्झौताले युरोपका 29 वटा देशहरूबीच एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्र रूपमा आवाजात गर्न अनुमति दिन्छ। स्पेन र इटालीबीच स्थल सीमा जोड़िँदैन, तर इटालीमा अगस्त महिनाभर हवाई र समुद्री सीमामा चेकजाँच कड़ा गरिने गृहमन्त्री म्याटियोले बताए। अवैध आप्रवासनलाई घटाउने वाचा गरेकी इटालीकी प्रधानमन्त्री
2: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
8: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शंखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल।
12: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295-75-267, मोबाइल 97-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू:
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99-525-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा।

0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9552286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
5: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9552519906।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खुल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98420226667।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्त सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 98615-39444
13: र 0295901155।
14: More style, more design. Total Tellers.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।

0: सबै राम्रो सधैं हाम्रो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईहरुले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार,
5: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
7: र 0 29 5 90 155।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
12: यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
18: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
20: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
19: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
20: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
21: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
20: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
21: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
20: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
21: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
20: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
21: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
20: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
21: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
20: थप जानकारीको लागि 0295562061,
21: 0295703315
20: र 9852601177
21: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
20: के
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
21: दाँत खुल्ने दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरबीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 98422667।
1: नमस्कार है वडाध्यक्षज्यू।
22: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
22: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
22: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
23: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
0: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
24: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 0295806679 र मोबाइल नम्बर 98422876।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
26: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421262987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र व्हाट्सएप नम्बर 98520-28646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
9: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र।

0: वा घरको क्षेत्रफल तिनी अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ संखुवा सभा
2: छन् भने बुध मिथुन राशिमा छन् बृहस्पति कर्कट राशिमा छन् त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह कन्या राशिमा नीच अवस्थामा रहेका छन् यतिखेर जानकारी गराउँ त्यस्तै गरी आजको दिनमा शनि ग्रह मीन राशिमा छन् राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ अबको क्रममा तपाईँको राशिले के भन्छ तपाईँका मेष आदि बार राशिले तपाईँको आजको दिनलाई कसरी चर्चा गर्छ प्रस्तुत गर्छु तपाईँका मेष आदि बार राशिफल यस प्रकार रहेको छ सबैभन्दा पहिलो राशि मेष राशि मेष राशिको लागि आजको दिन सामान्य राम्रो छ तर चन्द्रमा राम्रो भए तापनि शनिको प्रभावले कहिलेकाहीँ स्वास्थ्यमा भने समस्या आइपर्ने योग छ उन्नति राम्रो छ तपाईँको लागि काममा सकारात्मक ऊर्जा छ सरकारी जागिरमा पदवृद्धिको सम्भावना घरमा अतिथिहरूको आगमन रहनेछ उन्नति राम्रो देख्न सकियो लामो दूरको यात्राहरूबाट पनि सहज हुन्छ मन परेको व्यक्तिसँग भेटघाट रहन सक्ने यो आजको राशिबाट संकेतहरू ग्रहमा देख्न सकिने योग छ लामो दूरको यात्राहरूबाट सहज हुनु आजको लागि धेरै कुरामा राम्रो योग रहेको छ आजको दिन सकारात्मक छ मन प्रसन्न रहने योग रहेको छ सप्तम स्थानको चन्द्रमाले प्रेम त सफलता होला तर आजको दिनमा यात्रामा भने केही कठिनाई भोग्नुपर्ने योग रहेको छ सातौं घरको राहु भन्ने ग्रहले घरमा वैवाहिक जीवनमा बाँधिसकेका पति र पत्नी बीचको सम्बन्धमा भने केही खटपट सिर्जना गर्न सक्ने योग छ तपाईँको दिन सकारात्मक र स्वच्छ रहन सक्छ शत्रुबाट भने बचेर अगाडि बढ्नुहोला तपाईँको कामनायुक्त गरिएका कर्महरू सबै पूरा हुनेछन् धार्मिक कृत्यमा मन जानेछ
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
2: कर्म साह्रै राम्रो देखिएको छ आजको दिनमा विद्यार्थी हुनुहुन्छ पठन पाठन सुधार भएर जाने योगहरू देख्न सकिन्छ व्यापारमा पनि मनकै धन आर्जन गर्न सकिने योग रहेको छ आजको दिन तपाईँको लागि नबनेका कामहरू पनि बन्दै जाने स्टेपहरूमा अगाडि बढ्दै जाने खालको योग राशिमा संकेत छ आरोपहरूमा घाटा लाग्नेछ भनेको मुद्दा मामलाहरू हार्न सकिन्छ काममा असफल भन्ने योग छ झुटो आरोपको सामना गर्दा इज्जत मान प्रतिष्ठामा पनि केही ह्रास हुने योगहरू राशिमा संकेत छ धनुराशि हुनेको लागि कर्म बलवान हुँदै जाँदा अलिकति केही कामहरूमा भने अलिकति उग्रवादी कामहरू हुन सक्छ भनेको एकदम घमण्डका तालमा गरिएका कामले भने घाटा दिन सक्छ अन्य कामहरूको लागि भने सकारात्मक छ उन्नति र प्रगतिमा राम्रो हुने योग रहेको छ
5: मकर राशि
2: लामो दूरीको यात्राहरूबाट सहज हुनेछ। कर्ममा सफलता बन्ने खालको योगहरू छन् भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ।
5: कुम्भ राशि
2: उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनुका साथसाथमा मन परेका व्यक्तिबाट पनि सहज हुने खालका योगहरू राशिबाट संकेत छ। मीन राशि हुनेको लागि आजको दिनमा 12 चन्द्रमाले गर्दा अनावश्यक तनाव, मनमा चिन्ता, भय र डरहरू उत्पन्न रहन्छ। काममा सकारात्मक ऊर्जा नआउँदाखेरि मन भने अतालिने खालका योगहरू पनि राशिमा संकेत छन्।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरूलाई स्वागत गर्दै पुनः उपस्थित छु। राशिफल पछाडिको अबको प्रस्तुति तपाईहरूसँग प्रत्यक्ष फोनमा कुराकानी 98453 97658 र 98142-73601 सिधा तपाई र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। अबको क्रममा भने तपाईहरूका मनमा भएका जिज्ञासाहरूको पनि उत्तर दिँदै हामी तपाईसँग रहनेछौ। है, बुझ्नुभयो कि भएन? हामी भूत भविष्य र वर्तमान समयमा धेरै भन्दा धेरै कुराहरूको जानकारी र तपाईसँग भएका विशेष कुराकानीहरूलाई हामी जोड्ने एउटा प्रयास गरिरहेका छौ। हामी भूत भविष्य र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा आएर उपस्थित हुनुभएको मलाई जानकारी प्राप्त भएको छ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? स्वागत गर्छु। जय श्री राधे राधे हजुर।
1: जय श्री राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्कर सभाको 556 महेन्द्रपुरी हजुर।
0: महेन्द्रपुरी
1: हजुर हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ? वानाको कुन गाउँमा हो तपाईँ?
1: म ठ्याक्कै आफ्नै घरमा देवल डाँडा हुँ।
0: ए, कति राम्रो ठाउँ छ नि।
1: हजुर, हाम्रो मन्दिर छ घरै अगाडि, मन्दिर शिवालय शुकालेश्वर महादेव।
0: अब कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँ तपाईँले?
1: हजुर, म शङ्कर सभा।
0: लु भनिदिनु त मलाई, साल महिना गते समय कसको हेर्नुहुन्छ अहिले कार्यक्रममा?
1: खोइ कसको हेर्नु हेर्नु, यसो जिज्ञासा सोध्नु होला हो गुरुबा। अब खोइ यहाँ तिथि मिति पनि छैन, ठ्याक्कै फोन लागि गयो।
0: ल, अब त्यसो भने अहिले फोनमा मात्रै भेटघाट भयो, फेरि हेरौँ ल, अहिले छुट्टी हो। राधे राधे।
1: हुन्छ त गुरु, ल ल।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राख्न आउनु भएको थियो तर प्रयास गर्दै हुनुहुन्थ्यो, त्यत्तिकै फोन लागिहालेछ। देखिहाल्नुभयो, त्यत्तिकै फोन प्रयास गर्दै लागिरहेको छ। तपाईँहरू घर बसेर फोन लाग्दैन फोन लाग्दैन, हैरानी गर्नुहुन्छ कि लाग्छ फोन, प्रयास गर्नु है त। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म बर्दियादेखि गुरु।
0: बर्दियाबाट को बोल्दै हुनुहुन्छ? बर्दियाबाट
2: म प्रकाश बस्नेत गुरु।
0: हजुर हजुर,
2: म प्रकाश बस्नेत गुरु।
0: प्रकाशजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: अहिले सम्वाद गुरु।
0: सम्वाद एफएममा कार्यक्रम सुन्दै हुनुहुन्छ, कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम?
2: भ्याएसम्म दैनिकै सुन्ने गर्छु गुरु।
0: हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: आफ्नो बारेमा।
0: आफ्नो साल महिना गते समय भन्दैन त?
2: 2058 साल।
0: 58 साल,
2: वैशाख 9 गते आइतबार गुरु।
0: वैशाखको
2: 9 गते।
0: 9 गते आइतबार थियो?
2: हजुर गुरु।
0: पक्का हो त यो गुरु?
2: पक्का हो गुरु।
0: कति बजे भयो जन्म?
2: बेलुकाको ठिक 7 बजे गुरु।
0: अनि अरू? बर्दिया जिल्ला। बर्दिया जिल्लामा तपाईँको आफ्नै है यो?
2: हजुर गुरु।
0: यहाँबाट हेर्दाखेरि 58 सालको वैशाखको 9 गते आइतबार देखियो, 7 बजे बेलुका। राशिको नाम चन्द्र कुमार, मेन राशि हुन्छ। यहाँबाट हेर्दाखेरि तपाईँ वैशाख महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्मिनु भएको छ। यो चतुर्दशी तिथि तपाईँको लागि अन्तिम तिथि छ, बुझ्नुभयो कि भएन?
2: हजुर गुरु।
0: त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने, यो चतुर्दशी भन्ने तिथिको शान्ति गर्नु पर्यो। जिन्दगीमा केही गर्न सक्नु भएन, काल सर्प एक परे रहेछ, जता जे गरे पनि असफल हुन्छ। तर सरकारी जागिर राज्यको स्रोतबाट पैसा कमाउने खालको योग छ, के गर्नुहुन्छ अहिले?
2: गुरु के गरे होइन, यस्तै लोकसेवाको तयारी।
0: काल सर्प एकको शान्ति गर्नु भएन भने नि तपाईँले कहिले पनि जय गर्न सम्भावना छैन, बुझ्नुभयो कि भएन? हजुर,
2: काल सर्प योगको शान्ति गरेको गुरु।
0: खै यहाँबाट छैन ग्रहहरू, अब त कसले गरिदियो उहाँलाई नै गएर सोध्नु होला। तपाईँको काल सर्प योग शान्ति गर्ने बित्तिकै जागिर परिपक्का हुनुपर्छ है। त्यस्तो आत्तिनु पर्ने कुराहरू छैन, कालसर्पको शान्ति गर्ने, पूजा पाठहरू गर्ने है,
2: धारण गरेको गुरु
0: हजुर,
2: कवच पनि धारण गरेको,
0: कवच मात्रै धारण गरेर भएन नि हजुर, कालसर्पको पूरा रूपमा शान्ति गर्नु पर्यो। यस्तो हुन्छ क्या, तपाईँले कालसर्पको शान्ति गर्नु भएको छ भने तपाईँ काम गर्नु पर्यो क्या,
2: हजुर
0: बुझ्नुभयो कि भएन, त्यही भएर तपाईँले राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है। अहिले छुट्यौ, के छ विशेष स्वास्थ्य अवस्थाको लागि? ठिकै छ, त्यस्तो अरू छैन, चिसोबाट बस्नुपर्छ, मंगलबारको दिन व्रत बस्नुपर्छ, तपाईँको लागि राम्रै हुन्छ, कालसर्प परे पनि काल जागिरमा राम्रो हो, तर शान्ति गर्नु होला। यो चिना पहिले मैले पनि हेरेको छु, यो चिना
2: हजुर पहिला पनि एकचाली
0: मैले पहिले चिना हेरेको हो भने, मैले कालसर्प एक छ भने, मंगलबार व्रत बस्नु भने कि भनिन, खोइ त गरे अनि
2: शान्ति त पहिले गरेको,
0: मंगलबारको दिन व्रत बस्नु भयो त, अनि मैले तपाईँलाई भने हो कि पहिले, अनि मैले भन्दा त्यस्तो हुन्छ क्या, तपाईँ आधी आधी मान्दै कहाँ सफल हुन्छ भने क्या, सबै कुरो मानिदिनु पर्यो है, मंगलबारको व्रत बस्नु राम्रो हुन्छ, भदौको जो सायद दुई गतेबाट छ, मंगलबारको दिन व्रत बस्न राम्रो दिन छ, त्यहाँदेखि बस्नु होला, मंगल चौथी नै खोज्नु पर्दैन, मंगलबारको व्रत बस्ने हो नि त, मंगल चौथीको व्रत पो मंगल चौथीबाट बस्ने त होइन, त्यही भएर अहिले छुट्टिन्छु, अरू सबै ठिकै हुन्छ, पहिले भनेको जति सुन्नु भएको छ त्यति भनेको मान्नु होला, अनि फेरि पछि फोन गर्नु होला एक वर्ष पछि, अहिले छुट्टिन्छु, राधे राधे। हजुर
2: घरको
0: वास्तुहरू सबै कुरा ठिक छ, अब तपाईँको सबै कुरो तपाईँले केही पनि भनेको मान्नु न, किन भन्ने त्यो बेकार हाम्रो बाँडी र खराबी, पहिले भनेको मान्नुहोस्, मंगलबार व्रत पढ्नु, कालसर्पको पूजाहरू गर्नु, सबै कुरा मान्नु, कालसर्प कवचहरू लाउने, औठीहरू लाउने सबै काम गर्नु, अनि फेरि मलाई फोन गर्नु, राधे राधे। कार्यक्रममा हुनु त्यतिखेर हामीसँग आफ्नो जिज्ञासा बर्दियाबाट राखेर गइसक्नु भएको छ, बोल्यो बोल्यो अनि केही काम हुँदैन, के गर्ने, त्यही भएर तपाईँहरूले के कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो भने नि, तपाईँहरूले हरेक दिन कार्यक्रम सुनिसकेपछि कार्यक्रममा भनेको कुरालाई मान्नु भएन भने नि तपाईँको कामै बन्दैन, त्यही भएर हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गर्छौ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको इशारा प्राप्त भएको छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: शङ्खुवासभाबाट।
0: हजुरको शुभ नाम? ए हजुर, ए प्रभु
2: हजुर, राधे राधे।
0: राधे राधे हजुरको नाम के पर्यो होला भने मैले, ए भगवान, उहाँको फोनमा केही समस्या आयो, घरिघरि बोल्नु हो, उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्न सकिएन। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर अन्ठानब्बे चार त्रिपन्न सन्तानब्बे छ सय अन्ठाउन्न र अन्ठानब्बे एक बयालिस तिहत्तर छ सय एकमा सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कोही हुनुहुन्छ राजे? राजे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ अहिले? सुनिरहनु भएको छ कार्यक्रम आइरहेछ?
1: हजुर, तर मेरो हाम्रो घरमा चाहिँ पुरा स्टेसनहरू जुडेर नि उहाँ भेट गर्छ कि, र पनि सुनेरै लगाएको फोन त
0: है। हजुर, आज कार्यक्रममा आउनु भएको छ, अब कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा हेरौँ भने
0: केही हामीलाई भन्नुपर्ने गुनासाहरू त छैन नि?
1: छैन त गुरु, छैन, अहिलेसम्म ठिकै छ। हजुरले भनेको पुग्दैछ, सुन्नुमा पनि आनन्द लाग्छ। रेडियो फिजिकल सुन्छौ, नभए नि सनातन रेडियो नेटवर्क ल्याएर सुन्छौ, राम्रो छ गुरु। अनि मैले अस्ति फिजिकलमा पनि त हेराएको थिएँ कि हजुरलाई,
0: हजुर
1: भेटेको नि त फिजिकलमा पनि भेटेको गुरु हजुरलाई, अनि त्यस कारणले गर्दा फेरि यसपालि यहाँ हेरौँ कि भनेर नि।
0: अनि फिजिकलमा हुँदाखेरि कसको हेर्नु भयो आज, कसको हेर्ने?
1: फिजिकलमा हेर्दाखेरि हामी फ्यामिलीकै हेराएको, हजुरले भने अनुसार हामीले गर्न सकेको छैनौ, अनि आजदेखि पनि हेराएर नभने त्यही कार्यक्रम त्यही अगाडि अब प्रोसेस पाल्नु पर्यो भनेर नि गुरु।
0: आज हेर्ने कसको बारेमा?
1: आज यही छोराको हेर्नु पर्यो भनेर नि।
0: भन्नु त,
1: 2072 साल माघ 24 गते,
0: माघ महिनाको 24 गते
1: आइतबार,
0: हजुर,
1: समय बिहान 11:17 जाँदा।
0: कुन जिल्लामा भयो जन्म?
1: झापा जिल्लाको हस्पिटलमा भएको।
0: बिहान हो यो?
1: हजुर,
0: झापा जिल्लामा। तपाईँको छोरा?
1: हजुर।
0: राशिको नाम चाहिँ जनक राज भनेको थिएँ कि जानकी प्रसाद भनेको थिएँ मैले?
1: हजुरले जनक
0: जनक। सबैभन्दा पहिले त मैले लेखेर दिएको छु भने चतुर्दशीको शान्ति गर्नु भनेर लेखेको छु। काल सर्पको शान्ति, गुरु चण्डालीको शान्ति, बिहिबारको दिन व्रत, सातौं मांगलिक परिकाले पछि आँखसँग बिहे गर्नुपर्छ है, अलिकति पछि भएपछि धेरै बिहे गर्नु पर्ने भनेको छु। केही गर्नु भएको छैन?
1: होइन, हामीले काल सर्पको गर्यौँ गुरु, त्यहाँदेखि चतुर्थीको गर्यौँ,
0: अनि बिहिबारको व्रत प्रारम्भ गर्नुभयो कि भएन?
1: यो गरेको छैन गुरु
0: बिहिबारको व्रत। तपाईँले फेरि जे जे कुरा पैसा लाग्ने हो त्यो त गर्नुभएछ, फ्रीको चाहिँ गर्नु भएन होइन?
1: होइन, त्यो त अब यसो भए त्यति बेला हामीलाई यो सुझाव भएन। अनि
0: किन किन मैले हजुरलाई बिहिबारको व्रत राख्नु भनिन र
1: भन्नु भएन त्यति बेलाको? नभन्दा हामी माछा मासु नखाने मान्छे, हामी फ्यामिली नै बसिहाल्छौँ नि।
0: ए यस्तो होला, हजुरहरू माछा मासु लसुन प्याज नखाने भएपछि मैले त्यो भनिनँ होला, फेरि त्यो भएर यसै पनि सात्विक भोजन भयो नि त। अनि काल सर्पको शान्ति गरिसक्नु भएछ, सबै भइगयो नि, राम्रो काम भएको छ नि त्यहाँदेखि?
1: राम्रो त, यो मान्छेले पढ्नुमा पुरै मनै गरेन गुरु।
0: अनि विद्यास्थानमा गएर गुरु चन्द्र लेख परेको छ, त्यो शान्ति गर्नुभयो कि भएन त्यसको? फेरि अब
1: यो हामीले कुरा गर्दाखेरि यहाँको एकजना गुरुले पत्तै लाउनु सक्नु भएन, खै हो मैले त बुझिन भन्नुभयो।
0: अनि त सुन्नु न, त्यतिखेर मलाई फोन गरेर त्यो गुरुसँग बात गर्नु पर्थ्यो नि त। तपाईँलाई अब यसो क्या, त्यही बेला हुने कामलाई अब तपाईँको छोरालाई गुरु चण्डालेख पनि परेको छ, त्यो पञ्चम स्थानमा हो, पञ्चम स्थानमा बृहस्पति र राहु बस्यो भने यसलाई गुरु चण्डालेख भन्छन् सिधा गुरु। फेरि तपाईँको छोराको कालसर पनि विद्यास्थानबाट प्रारम्भ भएको छ, विद्यास्थानमा राहु छ, एकान्त स्थानमा केतु छ, भनेपछि तपाईँलाई विद्यास्थानमा धेरै कुरो रोक्छ, भोलि सन्तानमा पनि अलिकति बाधा हुन्छ, पुत्र नहुन सक्छ होइन? अनि यो छोरालाई हामीले दिएको कवचहरू बुटीहरू लाउनु भयो?
1: भन्नुभएको थियो कि
0: लाउन पैसा पुगेन होइन?
1: त्यही भनेर नि एकताल कवच बन्नै पर्ने हो कि जस्तो भयो कि, यो दुई चार महिना अगाडिको कुरा थियो
0: हजुर।
1: अनि त्यति बेला अब त्यस्तै पऱ्यो गुरु, अन्त अब चाहिँ कवचै बन्नु पर्ने हो कि, म दिउँसो पनि कल गर्छु हजुरलाई। अन्त यो उसको अब भाग्य भविष्य अनि अरू कुरा त त्यस्तै हो, घरको वास्तु जोडौँ भनेको गुरु,
0: वास्तुको लागि घरको पूर्व र उत्तर साइडमा फोहोर छ, मैले पहिले पनि भनेको थिएँ होला, तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु पनि भएको छ भने मैले, अनि त्यही भन्ने त दोहोऱ्याउने त हो है।
1: हामी त अहिले बजारमा बसेको छौँ, अब यो बजारमा त यो मतलब रोडदेखि उँभो पर्छ हाम्रो उत्तर भनेको
0: हजुर, त्यहाँ के छ
1: त्यो हुनाले
0: टोयलेट छ?
1: हजुर टोयलेट छैन, टोयलेट भन्दा अब घरहरू यसो झाडीहरू अब यो बसेको छ, मैला फाल्ने ठाउँहरू
0: अब त के छ त्यहाँ फोहोर छ भन्छु मैले, त्यहाँ राम्रो छैन, वास्तु बिग्रेको छ भन्छु। अब अरू धेरै कुरा तपाईँले बुझिसक्नु भएको छ, त्यही कुरा दोहोऱ्याउने हो मैले यसलाई। अब कभर चलाउने भएदेखि आज दिउँसो सम्पर्क गर्नु
1: कस्तो छ सम्बन्ध र घर परिवारसँग गुरु?
0: हजुर
1: मामाली सम्बन्ध कस्तो छ?
0: यो नानी मामालीसँग पनि राम्रो छ, घर परिवारसँग राम्रो छ, शान्ति गरेपछि अब कति कुराहरू के हुन्छ भने नि बिग्रिएको सम्बन्ध पनि तपाईँलाई भनिदियो भने झन् तपाईँको मन बिग्रिन्छ क्या। हामी त भन्दैनौँ क्या, कति कुरा त्यस्ता हुन्छन् क्या, सामान्य कुराले सुध्रिने कुराहरू हुन्छन्, हामी त भन्दैनौँ। हामी तपाईँलाई पहिले शान्ति गर्नु भएको छ, सबै राम्रो हुन्छ। गुरुचन्द्रलेको शान्ति गर्नु भएर नि पढाइमा अझै पनि टोकिन्छ। गुरुचन्द्रलेको शान्ति गर्दाखेरि तपाईँले चाहिँ हाम्रो जुन चाहिँ जप गर्ने, बृहस्पति र राहुको जप गर्ने है। मैले त्यही कुरो भने त्यहाँ लेखेको छु, तपाईँले त मैले केही दिन लेखेको थियो पाना कवच अनिवार्य पर्छ। अब अलिपछि भएपछि औँठी पनि धारण गर्नुपर्छ, त्यो कवचमा धारण गरेर हुन्न, फेरि बिहिबार पनि व्रत बस्नुपर्छ है। भनेको अब तपाईँको त केही खानु नहुने भइहाल्यो होइन, सकभर केही नखाए पनि बिहिबारको दिन केराको वृक्षमा गएर पूजा गरेर आउनु अझ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, लामो कुराकानीको लागि दिउँसो सम्पर्क गर्नु। हामीले चार पाँचवटा भन्दा धेरै प्रश्न नलिने भनेका छौँ, तपाईँहरू धेरै कुरा लम्याइदिनुहुन्छ। हेलो राधेश्याम है, कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी, अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष तपाईँसँग कुराकानी गरिरहेका छौं। दुईटा नम्बर छन्, नम्बर तपाईँलाई थाहा छैन भने 98453 97658 र 98143706 सम्पर्क गर्नुहोला। नयाँ नयाँ श्रोताहरू हुनुहुन्छ हामीसँग, नयाँ नयाँ श्रोताहरूले पनि सम्पर्क रहँदै गर्नुहोला। तपाईँको गाउँमा कुन रेडियोबाट कार्यक्रम सुन्न मन लागेको छ, खबर पनि गर्दै जानुहोला भन्दै, कार्यक्रममा केही जनगुनासाहरू भए हामीसँग फोनबाटै डाइरेक्ट रूपमा राखिदिनुहोला, केही फरक पर्दैन। डाइरेक्ट फोन लागेन भने मासेजहरूद्वारा पनि सम्पर्कमा रहँदै गर्नुहोला। अहिले एकैछिन छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामीलाई तपाईले सम्झिन सक्नुहुन्छ ज्योतिष सम्बन्धी, धर्म सम्बन्धी, संस्कार सम्बन्धी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईहरूलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष गरी जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। अब हामी केही दिन पछाडि पर्वै पर्वमा झुण्ड भइरहेका छौं हामी, होइन? अब आज 17 गते भयो, अब 24 गते आइतबारको दिन विशेष गरी कामिका एकादशी व्रत रहेको छ। त्यसै गरेर अब 27 गते बुधबार, दश श्राद्ध तथा हलो निसी बार्ने औंसी आएको छ, है? श्रावण महिनाको पर्व असाध्य राम्रो दिनहरू छन्। अनि अब हामी तपाईँलाई जानकारी गराइहालौं, नाक टाँस्ने बेला आयो। ल हेर्नुहोस् अब यसपालिको नाग पञ्चमी भदौको 1 गते सोमबार परेको छ। काल सर्पको शान्ति त्यस दिन गर्नुहोला, तर त्यस दिन गर्ने चक्करमा सामयिक काल सर्प गरेर न यता न उता नआउनुहोला, पैसा कमाउँदै खर्च नगर्नुहोला। किनभने ब्राह्मणलाई पाठ गराएपछि पैसा त खर्च यसै पनि भइहाल्छ, होइन? फ्रीमा आउने कुरो त भएन, तर विधिवत रूपमा आफूले प्राइभेट रूपमा 8-10 जना ब्राह्मण राखेर मजाले शान्ति गराउनुहोला। सबैभन्दा उत्कृष्ट काल सर्पयोगको शान्ति गर्ने दिन भदौको 1 गते यसपालि भनेको नाग पञ्चमीमा उत्कृष्ट दिन हो, है? त्यही भएर नाग पञ्चमीकै दिन गर्नु यसपालि भदौको संक्रान्तिको दिन परेको छ। अब हामी भदौको 12 गतेलाई हामी के भन्छौं? ऋषि तर्पणी, रक्षाबन्धन, जन्य पूर्णिमा आयो है भन्दैछौ हामी। अब नाग पञ्चमी आउँछ, जनै पूर्णिमा भनेको रक्षाबन्धनको दिन आउँछ, त्यसपछि अलिकति अगाडि गइसकेपछि श्रीकृष्ण जन्माष्टमी आउँछ, फेरि कुशी औँसी आउँछ, राम रामलाई हेर्नु पर्व अब, अनि फेरि तीज आउँछ, होइन त? अनि तीज आउँछ, तीज आइसकेपछि पञ्चमी आउँछ, त्यसपछि आउँछ 16 श्राद्ध अनि दशैं। आइहाल्यो त घटस्थापना, कति दिन छ र गर्नु त? धेरै दिन छैन अब आमाहरू, छोरो आउने बेला भयो विदेशबाट। अब त्यही भएर तपाईँहरूलाई के कुराको ध्यान दिनु पर्यो भने अबको हरेक दिन दिनमै हामी चाडपर्वलाई स्वागत गर्दै गर्दा नि तपाईँहरू हाम्रो आयु घटिरहेको पनि ख्याल गर्नुपर्छ है। फेरि त्यो पनि एकदम ध्यान दिनुपर्ने कुरा हो। फेरि त्यो ध्यान दिनु भएन भने धेरै कुरामा समस्या हुन्छ। अब ठ्याक्कै तपाईँलाई भन्नुपर्दा यो के हुन्छ भने तपाईँ चाहिँ एउटा कुरो के ख्याल गर्नु पर्यो भने नि तपाईँले यसपालि ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ विशेष गरी यो हामीले विजया दशमी अथवा टीका भनेर हामी जुन कार्तिक महिनाको 4 गते परेको छ क्या छोरी, होइन? कार्तिक महिनाको कहिले? कार्तिक महिनाको 4 गते हो कि क्या, होइन? कार्तिक महिनाको 4 गते विजया दशमी परेको छ, ठ्याक्कै आजदेखि 80 दिन बाँकी छ। हेर्नु त अब 80 दिनभित्र कतिवटा घरि जनै पूर्णिमा आउँछ, घरि जन्माष्टमी आउँछ, घरि तीज आउँछ, घरि पञ्चमी आउँछ, घरि कुशी औँसी आउँछ, घरि नाक टाँस्ने दिन आउँछ। आहा, पर्वै पर्व छन् अब, होइन? यो पर्वै पर्वमा तपाईँहरू हामी खुसी हुनलाई, घरमा शान्त वातावरण बनाउने, शान्त तरिकाले अगाडि बढ्ने, यो सबैलाई मैले जानकारी गराएँ, है त? अब आज फेरि पनि कोही जिज्ञासु आइसक्नु भएको जानकारी प्राप्त भएको छ। को हुनुहुन्छ? तपाईँको पनि पालो पर्न सक्छ, फटाफट रूपमा फोन गर्नुहोला। राधे राधे हजुर, कहाँदेखि? राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर व्यासमा?
1: अहिले म ब्याजमा छैन, म यहाँतिर आया छु,
0: अहिले कहाँ हुनुहुन्छ अरे?
1: अहिले महेन्द्रनगर छु म।
0: महेन्द्रनगरबाट कार्यक्रम सुन्नु भएको छ कि छैन?
1: अहिले सुनिरहेको छैन म।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो बाबुको हेर्न चाहन्छु म।
0: भन्नु त, साल महिना गते समयहरू भनिदिनु दुलु। 2080 अनि तपाईँले भनेको मिलेन, फोन राख्नु, फेरि फोन पहिले कार्यक्रम सुनेर खबर गर्नु ल। तपाईँले भनेको केही पनि मिलेको छैन, छुट्टिन्छु। राधे राधे भन्नु अहिले। कार्यक्रममा हुनुहुन्थ्यो तर उहाँले भनेको मिलेन, मैले फेरि पनि जानकारी गराएँ। तपाईँहरू जति हेप्न खोज्नुहुन्छ नि हामीलाई, तपाईँहरूलाई त्यति हामी सजाय दिइरहन्छ, अरू केही होइन सजाय। तपाईँले भनेको मिलेन, बल्ला बल्ला फोन लाग्छ अनि फेरि भनेको मिल्दैन, के गर्ने भन्नु त। यतिखेर कोही जिज्ञासु हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हुनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ?
2: मकनपुर गढी।
0: कुन गाउँमा हुन्छ तपाईँ ठ्याक्कै अहिले यतिखेर?
2: हजुर,
0: कुन कुन गाउँमा हुनुहुन्छ भनेको मैले?
2: यो गढी गाउँपालिका छपहरूको।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ अरे? आफ्नै बारेमा हेर्नुहुन्छ?
2: छोरीको बारेमा।
0: छोरीको?
2: हजुर।
0: साल महिना गते समय भन्नु त।
2: 2080 साल वैशाख महिनाको 31 गते आइतबार बेलुकी 10:34
0: कुन जिल्लामा भयो जन्म थोरी भनिहालौ न?
2: यो हस्पिटलमा भरतपुर भएको हो। खासमा चाहिँ
0: जन्म चाहिँ कुन जिल्लामा भयो भनेको मैले? भरतपुर जिल्ला,
2: भरतपुर चितवनमा होला। चितवन हो,
0: चितवन जिल्ला पर्छ भरतपुर।
2: हजुर, घर चाहिँ हेरौँडा हो तर हस्पिटलमा जन्म भएको।
0: जन्म चाहिँ चितवन भएको होइन त?
2: हजुर।
0: छोरी हो यो?
2: हजुर, मेरो
0: 80 सालको वैशाखको 31 गते 10:34 कति राम्रो छोरी पाउनु भएको छ है? हजुर,
2: बेलुकीको
0: 10:34 राशिको नाम शोभा नाम राख्नुभयो होला।
2: सुमित्र
0: नाम राख्न पाइँदैन नि, पूर्व भाद्रपद नक्षत्रको दोस्रो पाउबाट होइन। से सो दादी पूर्व भाद्रपद हुन्छ, सो अक्षरबाट नाम राख्नुपर्छ, शोभा अथवा सुमिता होइन। कुम्भ राशि हुन्छ, दशमीको दिनमा जन्म भएको छ, साह्रै राम्रो छोरीको जन्म भयो। अलिकति स्वास्थ्यमा सामान्य समस्या आउँछ किनकि बृहस्पति भन्ने ग्रह चलिरहेको छ जो राहुसँग आक्रमणयुक्त भएर बसेको छ। तपाईँको घरमा गुरु चन्द्र योग छ, सूर्यग्रहण योग छ, विश्वयोग परेको छ। तपाईँको घर परिवारमा कोही अकालमा मृत्यु भएर ठूलो समस्या छ क्या? घरमा तर्साउने, घरमा बिरामी भइरहने, अरूहरूले पनि औषधि खाइरहनु पर्ने, के भएको छ?
2: त्यस्तै पहिला छोरा बित्या थियो एउटा।
0: ला, तपाईँ आफ्नै हो?
2: हजुर।
0: अनि त्यसको लागि केही यसो सत्ता लाउने केही गर्नु भएको होइन?
2: त्यस्तो त गरिएन, त्यही घरमा अब आफ्नै गर्ने कामहरू चाहिँ गरे हो। अब त्यो सत्ता लाउने यता अरूहरू चाहिँ केही पनि गरे।
0: धेरै ठुलो समस्या आउँछ, ध्यान दिनु होला। सत्ता लाउनु, सत्तामा धेरै खर्च लाग्दैन क्या? दुईजना ब्राह्मणलाई घरमा 7 दिन पाल्नु न कति खर्च लाग्छ भन्नु त, त्यति होइन खर्च। अब तपाईँ ल्याउनुहुन्छ, बोलाउनुहुन्छ, खुवाउनुहुन्छ, त्यो त तपाईँको खर्च हो नि, त्यो गर्नु पर्दैन नि त। सत्तामा पितृ पुराण लाउँदाखेरि आफ्नो घर परिवार मात्रै बसेर सत्ता सुन्ने हो क्या? कथा सुन्नु पर्दैन, मूल पाठ सुन्ने हो। मान्छेले यहाँ सत्ताको नाममा विकृति गरिरहेका छन् क्या? त्यो सत्ता भन्दाखेरि जुन अर्थ भनिन्छ नि, त्यो चाहिँ मान्छेलाई ज्ञानवर्धक हो। ज्ञाने के भनिन्छ? एउटा ज्ञानले के जहाँ लगाइन्छ त्यहाँको अर्थ भन्नु पर्यो होइन। जहाँ पितृज्ञ लगाइन्छ त्यहाँ पर्दैन क्या? द्रव्यज्ञ ज्ञानज्ञमा कथा भन्नु, अझ धन द्रव्यज्ञमा के गरिन्छ? द्रव्यज्ञमा त पुरै झाँकीमा देखाइन्छ, पैसा उठाउनु पर्यो नि होइन, झम्के झम होइन, शास्त्रमा भने हात। त्यही भएर ज्ञानज्ञ तपाईँले लाउनु परेन, तपाईँले पितृज्ञ लाउनु पर्यो। धुन्दुगारीलाई पूजा गरेर विशेष रूपमा व्रत बसेर 7 दिनसम्म संसारलाई बिर्सिएर भागवत भन्दा अरू केही पनि छैन भने खालको त भावना लिएर बस्न सक्यो भने सबै कुरो ठिक हुन्छ। घरमा दोष छ है, ख्याल गर्नु। फेरि अहिले भएको छैन, केही हुँदैन, फेरि मर्ने खर्ने हुँदैन, त्यसमा आँचिनु पर्दैन। तर घरमा बिहिबार आइतबार पूर्णिमाको दिन मंगलबारको दिन लसुन प्याज माछा मासु नखाएको राम्रो है। छोरीको स्वास्थ्य चाहिँ अलिकति जटिल बन्न सक्छ, स्वास्थ्यमा चाहिँ ख्याल गर्नु।
2: स्वास्थ्यमै समस्या भएर के गर्दा होला भनेर
0: अब यो त ग्रह साने, अब अरू त के चाहिन्छ उपाय? म त धामी झाँक्री होइन, म त तन्त्र मन्त्र जान्दिन, मलाई फुक्न चामल हेर्न, म त ग्रह बिग्रियो भने ग्रहको ब्राह्मणको विधिद्वारा गर्ने हो। अब कि तपाईँलाई यहाँ ज्योतिषमा विश्वास लागेन भने शक्तिशाली धामीहरूकोमा जाने, धामीहरू पनि एउटा विश्वास गर्नुपर्छ, राम्रो छन् धामीहरू पनि होइन। यो हाम्रो देशै तपाईँको के हो, तन्त्र मन्त्रको देश हो क्या, यहाँ तन्त्र लाग्छ छिटो, मन्त्र पनि लाग्छ छिटो होइन, जानुहोस् त्यहाँ पनि। तर राम्रो त जहाँ हो आधिकारिक त्यहाँ जानु पर्यो क्या, जहाँ त्यहाँ आज पनि कामसँग गएर फेरि हुँदैन फेरि, बुझ्नुभयो नि। हामीसँग आएर त मैले यही भन्यो, फेरि आएर मसँग आउनु अथवा नआउनु होइन, तर तपाईँले यो ग्रह शान्तिहरू गर्ने तरिकाले आउनुभयो भने आउनुहोस् होइन। अब ग्रह शान्ति गर्ने, कवच लाउने, अब व्रत बस्ने सबै कुरा गर्न सक्छु है भन्ने हिसाब हो नि। अझ धेरै प्रश्न हुन आउनुहोस्, फेरि यहाँ आएर हामीसँग पनि त अरू झारफुक पनि हुँदैन, तन्त्र मन्त्र पनि हुँदैन, हामीले भनेको वेदको मन्त्रको काम गर्ने हो होइन, सबै कुरा हुन्छ, आत्तिनु पर्दैन, ठिक हुन्छ, नआत्तिनु, अलिकति घरमा सत्ता लाउने तयारी गर्नु है। राधे श्याम
2: गुरु
0: हजुर।
2: अनि यो छोरीको बारेमा स्वास्थ्य त भइहाल्यो, शिक्षाको बारेमा
0: बल्ल त सानै, पहिले स्वास्थ्य ठिक गर्नु न, राम्रो हुन्छ, अरू सब ठिक छ है,
2: घर परिवारमा ठिक छ सबै,
0: मैले ठिक छ भनेकै छैन नि, सबै बिग्रिया भनेको छु है, हो कि न। म ठिक त कहाँ भन्छु त, घरमा सबै परिवारमा राम्रो छैन, तपाईँको एज अ तपाईँ अरू कुरो नहरौँ, तपाईँ र तपाईँको पत्नीको कुरो मिल्दैन घरमा आने, तपाईँले पत्नी भनेको मान्ने मानुहुन्न, तपाईँलाई पत्नीले आफ्नो कुरा ढिपी गरे गरे गर्नुहुन्छ, अनि
2: त्यसको लागि अब शर्त लगाएपछि ठिक हुने हो,
0: सबै कुरा आफूले पनि केही कुरा कन्ट्रोल गर्नुपर्छ, पितृ दोषले गर्दा घर परिवार बिगार्न सक्छ, ध्यान दिनुपर्छ है। राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी नियमित रूपमा तपाईँहरूसँग कुराकानी गर्ने प्रयास गर्छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। भर्खर जन्मेको बच्चाको विद्या नहेराउनु, स्वास्थ्य हेराउनु, अलिक पढ्दै गएको बच्चाको स्वास्थ्य र शिक्षा हेराउनु, अलिक ठुली भएपछि स्वास्थ्य शिक्षा सँगसँगै विवाह हेराउनु, तँभन्दा अलिक ठुली भइसकेपछि स्वास्थ्य शिक्षा विवाहदेखि लिएर देश विदेश जागिर पनि हेराउनु, तँभन्दा अलिक ठुलो भइसकेपछि विवाह हेर्नु, त्यसपछि अलिक ठुलो भइसकेपछि विवाह सँगसँगै यो अरू त सबै परिहाले, स्वास्थ्य शिक्षा सबै हेर्दै हेर्दै गइसकेपछि आमा बाउसँगको सम्बन्ध, साउस ससुरासँगको सम्बन्ध, सन्तानको के हुन्छन् अब लो है, कुन बेला पाउँदा राम्रो हुन्छ भन्ने त्यो पनि हेराउनु, स्टेप बाई स्टेप हुन्छ क्या, जन्मेर पाएन उसको भाग्य कस्तो भनेर हेरेर हुन्छ, भाग्य तपाईँको हातमा छ, जसले सन्तानलाई जन्म दियो त्यो बाउ र आत्म आमाको हातमा सन्तानको भविष्य छ, तपाईँले बेलामा संस्कार पनि राम्रो दिनु पर्यो, बेलामा ग्रह शान्ति पनि शान्तिहरू गर्दै गर्दै जानु पर्यो, व्रत उपासना धार्मिक पनि बन्दै जानु पर्यो, धार्मिक धर्म भने के, धर्म भनेको सत्व रज र तीनटा गुणहरू हुन्छ क्या, सत्व रज र तम तीनटा गुणहरू हुन्छ, त्यो तीनटा गुणमा हामी सात्विक बन्न खोज्ने नि अभ्यासलाई धर्म भनिन्छ, सात्विक मान्छेले संसारलाई नै सुखी देख्न चाहन्छ, सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्, दुःख भाग् जनः, कसैलाई दुःख नहोस् भगवान भनेर कल्पना गर्छ सात्विक मान्छेले, अनि राजसी मान्छेले अरू खुसी हुनु कि नहुनु म खुसी हुनुपर्छ भन्छ क्या, अरू के हुन्छन् मलाई थाहा छैन म खुसी हुनुपर्छ, म भन्ने एउटा घमण्ड आउँछ राजसीमा, अनि आफू मौज मस्तीमा रमाउनु खोज्छ, आफू खुसी हुन खोज्छ, तामसीले म बोरु जस्तो सुकि म अरूलाई दुःख दिनै पर्छ भन्छ, उसले आफ्नो सोध्दैन फेरि, अनि अरूको कसरी हुन्छ भनेर खुट्टा तान्न खोज्छ, त्यही तिनवटा गतिलाई हामी सात्विक बन्न खोज्ने हो धर्मको बाटो, धर्मको नियम धर्मको अनुशासन भनेको सात्विक व्यक्ति बन्ने प्रयास, यो प्रकृतिको नियम हो हजुर, कहिले काहीँ सेतो कहिले काहीँ रातो कहिले काहीँ कालो भने जस्तै हो हजुर होइन, सेतोलाई हामीले अनुग्रहण गर्नु पर्यो, सेतोलाई हामीले पछ्याउनु पर्यो, हामी कालो होइन कर्तूत होइन, हामी सबैको वाइ वाइ चाहन्छौ नि, त्यही चाहनु पर्यो, यो प्रकृतिको नियममा सत्व रज र तमलाई हामीले विभाजन गर्न सकेर सात्विक बन्न खोज्नु नै धर्मको मार्ग हो, भर्याङ हो, कोही हुनुहुन्छ यतिखेर स्वागत गरिहालौ। राधे राधे हजुर।
3: गुरु श्री राधे।
0: जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
3: पाटन नगरपालिका सार नागढुङ्गा तिलक कार्की।
0: तिलक कार्की
3: हजुर।
0: कुन जिल्लामा हुनुहुन्छ अहिले? बैतडी जिल्लामा तिलक कार्की अहिले ए बैतडी बैतडी तिर पनि कार्की भन्ने थर हुनुहुन्छ
3: तिलक पार्की
0: सार्की भन्नुभयो
3: पार्की पार्की
0: पार्की
3: हजुर
0: पा अनि कि पार्की होइन
3: हजुर
0: ए यो पार्की भन्ने थर कस्तो थर हो यो कहाँ पर्छ
3: यो पाटन नगरपालिका थार नागढुङ्गामा
0: होइन भन्नु खोजेको यो पार्की भन्ने जात कस्तो जात हो भन्नुहोस् तपाईँले
3: भन्नुभयो दलित
0: ए यो पार्की भन्ने थर हो तपाईँको होइन
3: हजुर
0: ल ठिक छ अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ
3: आफ्नै बारेमा
0: कुन रेडियो सुन्नुहुन्छ तपाईँ
3: बैतडी
0: दिनदिनै कि कहिले काहीँ
3: अब कहिले काहीँ सुन्छु अब दैनिक त हुँदैन
0: किन भ्याउनुहुन्न काम गर्नुहुन्छ के काम गर्नुहुन्छ
3: पढाइ हो
0: ए ल पढ्नु पर्यो है ल भन्नु त कसको बारेमा नि त आफ्नै बारेमा साल महिना गते समय फटाफट भनिदिनु त लु
3: 2065 असार महिनाको 2 गते
0: 65 सालको असार महिनाको 2 गते भन्नुभयो
3: हजुर
0: के बारको
3: सोमबार बिहानको 11:46 बैतडी जिल्ला
0: 11:46 बिहान बैतडी जिल्लामा हो
3: हजुर
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 65 साल 65 होइन असारको 2 गते सोमबार 11:46 बिहान राशिको नाम तपाईँको नारायण कति राम्रो नाम जोडी है नारायण भगवानको नाम जोडी होइन वृश्चिक राशि हुन्छ के राशि हेर्ने गर्नुभएको छ अहिलेसम्म ल बिग्रिको नि के नाम छ
3: हजुर
0: नाम चाहिँ के छ बुझ्नु भएन हजुर नाम चाहिँ के छ तपाईँको भनेको के ए प्रभु तपाईँ कता यता बोल्नु न उता रेडियो सुन्नु भने यता सुन्नुहोस् तपाईँ 65 सालको असारको 2 गते 11:46 राशिको नाम के छ तपाईँको भनेको ब्राह्मणले राखेको नाम तपाईँको धर्कोमा चिठोमा नाम के छ तिलक नाम राखेको छन् तपाईँले एकचोटि मलाई तपाईँको त्यहाँ भएको धर्कोको फोटो हालेर पठाउनु होला नि म जानकारी गराउँछु मिल्दैन धेरै फरक पर्यो है
3: धर्म भन्नाले
0: धर्को क्या धर्को तपाईँको त पात हुन्छ नि टिप्पणी क्यों के छ घरमा तपाईँले कुरै बुझ्नु भएन तपाईँको घरमा त्यो ब्राह्मणले लेखेको हुन्छ नि कपीमा कोरेको हुन्छ नि तपाईँको जन्ममिति घडी पलाहरू सबै लेखेको हुन्छ त्यो मलाई फोटो खिचेर हाल्नु न भनेको है दिउँसो तपाईँले अहिले जुन नम्बरमा फोन गर्नुभएको छ त्यही नम्बरमा वाट्सएप छ वाट्सएप जारी गरेर त्यहाँ हाल्नु होला नि तपाईँको नाम म पहिले पत्ता लाउँछु तपाईँको राशि नै फरक पर्यो नक्षत्रै फरक पर्यो धेरै फरक पर्छ अनि फेरि हेरौँ
3: हुन्छ
0: राधे राधे भन्नु त एकचोटि
3: राधे
0: राधे राधे कार्यक्रममा हुनुहुन्थ्योदेखि हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने हामी प्रयास गरिरहेका छौँ आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको तपाईँ जानकारी लिन सक्नुहुनेछ हामी 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं यतिखेर एउटा कमेन्ट आएको छ भर्खरै मात्र म हेरिहाल्छु त्यो कमेन्टलाई गुरु राधे राधे म गीता कार्की ओखलढुङ्गाबाट हो गुरु सनातनबाट नै सुन्दै हो गुरु मेरो सपनामा परेवा आएको राम्रो हो कि नराम्रो हो गुरु राधे राधे परेवा आएको राम्रो मानिँदैन है शास्त्रले कर्ण कुमारी पोखरेल लेख्नुहुन्छ राधे राधे गुरु म शङ्खु सभा पोखरी गाउँपालिका एक धुपबाट सुनिरहेको छु भन्नुभएको छ है हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि दिउँसो 98453 97658 र 98142376 सम्झिन सक्नुहुनेछ हामी जय श्री राधे राधे गुरु म बझाङदेखि हो शासनको महिनामा साउनको लेख्नुभयो होला साउनको महिनामा गर्ने पितृदेवताहरूको पूजापाठ कति कतिदेखि गर्न पाइन्छ यसको बारेमा भनिदिनु पर्यो गुरु भन्नुभएको छ अब यो पितृ देवताको पूजा त अहिले पनि गर्न मिल्छ। अब फेरि तपाईँले घरमा पूजापाठै बन्द गर्नु हुँदैन थियो, अब के गर्नुभयो? विशेष कामना युक्तले गरिएका कर्मिष्ठिक कामिष्ठिक यज्ञहरू चाहिँ 24 गते पछाडि 25-26 गते पछाडि बल्ल गर्न मिल्छ है त। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा
4: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: क्या यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1। जनक पौडेली 98-5-20-58-344 र 09-5-60-248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क
4: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू:
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। धनुषामा सरकार र संयुक्त हिन्दू मोर्चाबीच सहमति जुटेको छ। मोर्चाले प्रस्तुत गरेको 13 बुँदे मागलाई सरकारले ग्रहण गर्ने गरी जनकपुरमा वार्ता सम्पन्न भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार मोर्चाले राखेका माग सरकारले ग्रहण गरेको र त्यसलाई पूरा गर्न प्रतिबद्धता जनाएपछि वार्ता टुंगिएको बताए। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा भएको वार्तामा हिन्दू सम्राट सेनाले 13 बुँदे माग प्रस्तुत गरेको थियो। गृहमन्त्री गुरूङले 13 बुँदे माग सरकारले ग्रहण गर्ने भन्दै तत्काल पूरा गर्नुपर्ने माग तत्कालै पूरा हुने र दीर्घकालीन मागहरू कानून संशोधन गरेर पूरा गर्ने आश्वासन दिएपछि वार्ता टुंगिएको हो। काठमाडौँको बुढानीकण्ठमा प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ। गए राति करिब 2 बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कैद भुक्तान गरिरहेका तामाङ जेन्जी आन्दोलनमा फरार भएका थिए। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 5 गोठा टार स्थित पहेलो पुल नजिक रहेको काठको गोदाममा गइराती आगलागी हुँदा 14 वटा सटरमा क्षति पुगेको छ। प्रहरी वृत्त बौद्धका अनुसार राति करिब 9:15 बजे रविन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा विद्युत सर्ट भएर आगलागी भएको हो। सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी वृत्त सामाखोशी र सशस्त्र प्रहरी बल गरी 175 जना सुरक्षाकर्मी परिचालन भएका थिए। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल्स कमिटी एसईओको 13 बैठक 27-29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको छ। एसओसीको लखनऊ बैठकले गत वर्ष नापी विभागका महानिर्देशकको नेतृत्वमा सम्पन्न बााउण्ड्री वर्किङ ग्रुप डीडब्ल्यूजीको 7 बैठकमा भएका सहमतिहरू कार्यान्वयन गर्न आवश्यक योजना र बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ। नेपालको प्रतिनिधि मण्डलको नेतृत्व नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले गर्नेछन्। गत वर्ष 30 जुलाईमा बसेको बीडब्ल्यूजी बैठकमा दुवै मुलुकले हराएका सीमा स्तम्भ पुनर्स्थापना गर्ने, क्षतिग्रस्त स्तम्भहरूको संयुक्त रूपमा मरमत गर्ने तथा अन्य प्राविधिक सीमा काम 3 वर्षभित्र सम्पन्न गर्ने सहमति गरेका थिए। नापी विभागका अधिकारीहरूका अनुसार आगामी बैठकमा पनि ग्लोबल पोजिशनिङ सिस्टम जीपीएस आधार केन्द्रहरूको स्तरोन्नति बारे पनि समीक्षा हुनेछ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित 50 देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा 10-20 हजार अमेरिकी डलरसम्म धरोटी राख्नुपर्ने नियम स्थायी बनाएको छ। नेपालसहित 50 देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरोटी राख्नुपर्ने नियम लागू गरिएको हो। मन्त्रालयले भिसा बहन कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरोटी रकम 20 हजार अमेरिकी डलरसम्म पुर्याएको हो, जुन नेपाली रूपियाँ करिब 30 लाख भन्दा बढ़ी हुन आउँछ। सो नियम अनुसार B1 व्यापार र B2 पर्यटन भिसामा अमेरिका जान चाहने नेपाली नागरिकले न्यूनतम 10 हजार र अधिकतम 20 हजार डलर धरोटी बुझाउनु पर्नेछ। यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। चलिरहेको ईडीएलभीआरएस सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याएको हो। अपडेट गर्न भन्दै साउन 1 गतेदेखि सेवा बन्द गरेको विभागले बिहिबारदेखि पुनः सञ्चालनमा ल्याएको जनाएको छ। यातायात कार्यालयमा सवारी दर्ता, नामसरी, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा नयाँ परीक्षा र राजस्व भुक्तान लगायतका सेवा सञ्चालनमा ल्याइएको हो। विभागका अनुसार देशभर नयाँ प्रणाली कार्यान्वयनमा आएको छ। नयाँ प्रणालीलाई क्रमिक रूपमा देशभरका यातायात कार्यालयको प्रयोगमा ल्याइँदैछ। विभागले पुरानो ईडीएलबाट नयाँ ईडीएलमा डेटा माइग्रेशन गरेर बढ़ेका करका दर इन्ट्री गरी सबै काम अनलाइनबाट हुने गरी अपडेट गरेको हो।

0: Ve arkina kuzni.
1: Coming up next.
2: The Good Morning Show.
3: नेपाली सेनाले जटिल भूबनोट भएका 32 सड़क आयोजना सम्पन्न गरी 1,411.54 किलोमिटर सड़क निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरको डोल्पा, बेसीसर चामे, कालीगण्डकी करिडर, कर्णाली करिडर लगायत आयोजना सम्पन्न भइसकेका छन्। पूर्वी नेपालको रणनीतिक महत्वको खादबारीकीमा थाङका सड़क आयोजना अन्तर्गत सेनाले 10.51 किलोमिटर सड़क निर्माण सम्पन्न गरी गत वैशाख 28 गते सड़क विभागलाई हस्तान्तरण गरेको छ। यस्तै हाल सेनाले मुख्य गरी कर्णाली करिडोर, दार्चुला टिंकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 सड़क मार्ग निर्माण गरिरहेको छ। दुर्गम क्षेत्रलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड़नुका साथै आर्थिक, सामाजिक, सामरिक तथा रणनीतिक दृष्टिले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्याएको सेनाले जनाएको छ। देशका विभिन्न स्थानमा बाढ़ी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटिन्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान दिँदै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यस्तै कान्ति लोकपथमा पनि साँझ 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलामे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध छ। पश्चिम एशियामा बढ़दो सुरक्षा तनावबीच बगदाद स्थित अमेरिकी दूतावास र इराकको एरविल स्थित अमेरिकी वाणिज्य दूतावासले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र आवश्यक परे सो क्षेत्र छाड्न तयारी अवस्थामा रहन आग्रह गरेका छन्। अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको वक्तव्यमा पश्चिम एशिया क्षेत्रमा सुरक्षा अवस्था निरन्तर जटिल बन्दै गएको र कुनै पनि बेला थप बिग्रिन सक्ने चेतावनी दिएको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन, उडान रद्द हुन सक्ने, हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने तथा अन्य यात्रा अवरोध आउन सक्ने सम्भावनाबारे सचेत गराइएको हो। सो चेतावनी इरानी सेनाले अमेरिकामाथि पश्चिम एशियामा तनाव बढ़ाएको आरोप लगाइरहेको बेला आएको हो। र हालै सम्पन्न आईसीसी विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डस र नामिबिया सम्मिलित श्रृंखलामा नेपाली टोली 4 खेलमा पराजित हुँदा त्यसको असर खेलाड़ीको वरियतामा पनि देखिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले हालै सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रियको ताजा वरियता अनुसार सबैभन्दा बढ़ी असर स्पिनर सन्दीप लामिछानेको वरियतामा परेको छ। बलिङतर्फ उनको वरियता 13 स्थान खस्किँदै 45 स्थानमा कायम भएको छ। सन्दीपको वरियता खस्किँदा करण केसी, ललित राजवंशी र दिपेन्द्र सिंह अहिरेको बलिङ वरियता भने सुधारिएको छ। ललित 2 स्थान उक्लदै 46 स्थानमा छन्। दिपेन्द्रको वरियता 10 स्थानमा सुधार भएको छ। उनी 69 स्थानमा पुगेका छन्। हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0295607061,
2: 0295703315
1: र 98520607177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
1: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
4: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 9843347262,
6: 9810555580
7: र वाट्सएप नम्बर 9852286646।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 9860946000
6: र 9919324775।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0935-62-320 र 98-420-50-541।
4: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98-615-39-444
8: र 029-590-155।
10: More style, more design. Total Tailors.
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको नबुढा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
18: सम्पर्क नम्बर 029-5860-79 र मोबाइल नम्बर 98-420-82-776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खासगरी एक बुद्धबाट दूरसञ्चार जाने बाटो।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029-5775-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
21: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक

0: उपलब्ध गराइन्छ।
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
0: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 029-562-061
0: 029-570-315
1: र 98-520-60-177
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768
5: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-575-267 मोबाइल 97-438-46-084
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029-561-165 98-421-5254 98-421-26987 र 98-520-51906
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाँडमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्द

0: दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुदथोक बाटो दूरसञ्चार जाने बाटो।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852051906।
11: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर।

0: प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98 4 33 47 262,
2: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98 5 20 61 580 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली 98-5-20-58-344 र 0-29-5-60-248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
13: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
13: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
15: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिवार, 2083 साल साउन 23 गते शनिवार र 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 029575267, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना: पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
16: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029551165, 98421-52564, 98421-26987 र 98520-51906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9840505041।
5: पाकिस्तानको हिम पहिरोमा परि निधन भएका निर्मल पूजा सहित आरोहीको शव निकाल्ने प्रयास जारी। मौसमका कारण उद्धार टोली घटनास्थलसम्म पुग्न सकेन। पश्चिम एसिया क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएको अमेरिकाको निष्कर्ष, त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह। र विश्वकप लीग टूका चारै खेलमा पराजित भएसँगै नेपाली खेलाड़ीको वरियता पनि खस्कियो। सबैभन्दा बढ़ी असर स्पिनर सन्दीप लामिछानेको वरियतामा देखियो।
6: Red Bull, Bub

0: अघि सुनसरीका 10 स्थानीय तहमा लागू गरिएको निषेधादेश सुरक्षा अवस्थाको समीक्षा पश्चात अन्य स्थानबाट हटाइएको हो। प्रशासनका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको पाइएकाले निषेधादेशको दायरा सीमित गरिएको हो। प्रशासनले निषेधादेश कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढ़ी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
1: पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परेका आरोहीहरूको सबसम्म उद्धार टोली अझै पुग्न नसकेको अल्पाइन क्लब अफ पाकिस्तान एसीपीले जनाएको छ। अल्पाइन क्लबका अर्षदले आज बिहानैदेखि उद्धार टोली परिचालन गरिएको बताएका छन्। एलिट एक्सपेडले आफ्ना संस्थापक तथा विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको मृत्यु भएको पुष्टि गरिसकेको छ। अर्षदका अनुसार ड्रोनबाट देखिएको भनिएको शव रहेको स्थान अत्यन्तै हिमपहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा रहेकाले उद्धारकर्मीहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन्। एसीपी पाकिस्तानको राष्ट्रिय पर्वतारोहण तथा आरोहण खेलको सर्वोच्च संस्था हो। सन् 1974 स्थापना भएको यो संस्था पाकिस्तानमा हुने पर्वतारोहण अभियान, हिमाल सम्बन्धी नीति, आरोहीहरूको समन्वय, सुरक्षा, उद्धार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण संगठनहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने आधिकारिक निकाय हो। बिहिबार ब्रड पीकमा गएको हिमपहिरोमा विश्व प्रसिद्ध नेपाली पर्वतारोही नेम्स दाई सहित 10 जना आरोही परेका थिए। त्यसैबीच पाकिस्तानको स्कार्दुमा रहेका नेपाली पर्वतारोही प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आज ग्राउण्ड टीमबाट प्राप्त जानकारी सार्वजनिक गर्दै उद्धार टोलीले आज सबलाई क्याम्प एकसम्म झार्ने योजना बनाएको बताएका छन्। उनका अनुसार क्याम्प एक पुर्याइएपछि भोलि सबलाई ब्रड पिक हिमालका फेदीमा पर्ने जापानी क्याम्पसम्म ल्याइने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत सब उद्धार गर्ने सम्भावना रहेको उनले बताएका छन्।
0: काठमाण्डको बुढा नीलकण्ठमा प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ। गैराती करिब 2 बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कैद भुक्तान गरिरहेका तामाङ जेएनजी आन्दोलनमा फरार भएका थिए। यसैबीच दुर्लभ वन्यजन्तु एकसँगै गैंडा मारेको अभियोग प्रमाणित भएर 15 वर्ष कैद र 10 लाख रूपियाँ जरिवानाको सजाय पाएका तर जेएनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार रहेका एकजना कैदी घरबाटै पक्राउ परेका छन्। चितौनको पहाड़ी भेक राप्ती नगरपालिका 11 थाकलटारका 45 वर्षीय आइत सिंह लामा पक्राउ परेको चितौन प्रहरीले जनाएको छ। लामाको साथबाट एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीको भनाइ छ।
1: काठमाण्डको गोकर्णेश्वर नगरपालिका 5 गोठाटारे स्थित पहिलो पुल नजिक रहेको काठको गोदाममा गैराती आग लागि हुँदा 14 वटा सटरमा क्षति पुगेको छ। प्रहरी वृत्त बौद्धका अनुसार राति करिब 9:15 बजे रविन्द्र भट्टराईले संचालन गरेको काठको गोदाम र सटरमा विद्युत सर्ट भएर आग लागि भएको हो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाण्डौ प्रहरी वृत्त सामाखुशी र सशस्त्र प्रहरी बलका गरी 175 जना सुरक्षाकर्मी परिचालन भएका थिए। 9 वटा दमकल, 3 वटा पानी ट्याङ्कर तथा स्थानीयवासीको सहयोग राति 11 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका 9 गोठातारका 37 वर्षीय नरेश थापा टहराको जस्ताबाट खसेर घाइते भएका छन्। उनको प्रारम्भिक उपचार नगर अस्पताल मूलपानीमा गरी थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ।
0: नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसीको 13 बैठक 27-29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको छ। एसओसीको लखनऊ बैठकले गत वर्ष नापी विभागका महानिर्देशकको नेतृत्वमा सम्पन्न बाउण्ड्री वर्किङ ग्रुपको 7 बैठकमा भएका सहमतिहरू कार्यान्वयन गर्न

0: आवश्यक योजना र बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ। नेपालको प्रतिनिधि मण्डलको नेतृत्व नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले गर्नेछन्। गत वर्ष 30 जुलाईमा बसेको वी लुजीको बैठकमा दुवै मुलुकले हराएका सीमा स्तम्भ पुनस्थापना गर्ने, क्षतिग्रस्त स्तम्भहरूको संयुक्त रूपमा मरमत गर्ने तथा अन्य प्राविधिक सीमा सम्बन्धी काम 3 वर्षभित्र सम्पन्न गर्ने सहमति गरेका थिए। साथै 10 गजा क्षेत्रमा भएका अतिक्रमणहरूको अभिलेख तयार गर्ने र दुवै मुलुकका नागरिकका सीमापार सम्पत्तिको विवरण संकलन गर्ने निर्णय पनि गरिएको थियो। लखनऊमा हुने बैठकको कार्यसूची अन्तिम रूप दिएर दुवै पक्षबीच आदान प्रदान भएपछि छलफल हुने विषयहरू अझ स्पष्ट हुने नेपाली सरकारी अधिकारीहरूको भनाई छ। नापी विभागका अधिकारीहरूका अनुसार आगामी बैठकमा ग्लोबल पोजिशनिङ सिस्टम, जीपीएस आधार केन्द्रहरूको स्तरोन्नति बारे पनि समीक्षा हुनेछ।
1: अमेरिकी विदेश मन्त्रालयले नेपालसहित 50 देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा 10 देखि 20 हजार अमेरिकी डलरसम्म धरौती राख्नुपर्ने नियम स्थायी बनाएको छ। नेपालसहित 50 देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौती राख्नुपर्ने नियम लागू गरिएको हो। मन्त्रालयले भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौती रकम 20 हजार अमेरिकी डलरसम्म पुर्याएको हो, जुन नेपाली रूपैयाँ करिब 30 लाख भन्दा बढ़ी हुन आउँछ। नियम अनुसार B1 र B2 भिसामा अमेरिका जान चाहने नेपाली नागरिकले न्यूनतम 10 हजार र अधिकतम 20 हजार डलर धरौटी बुझाउनु पर्नेछ। भिसा अन्तर्वार्ता अघि नै सो रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ। भिसा स्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसामा सबै शर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ। यद्यपि भिसाको अवधि नागेर अमेरिकामा बसेमा भने सो रकम जफत हुने विदेश मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ। अमेरिकी सरकारले भिसा अवधि सकिएपछि अमेरिकामा गैर कानूनी रूपमा बस्नेहरूको संख्या घटाउन सो कदम चालिएको जनाएको छ। ट्रम्प प्रशासनको समयमा परीक्षणका रूपमा शुरू गरिएको सो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको बताइएको छ। यो नियमबाट नेपाल सहित बंगलादेश र भूटानका नागरिक पनि प्रभावित भएका छन्।
0: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। चलिरहेको एडीएल भीआरएस सफ्टवेयर प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गरी सञ्चालनमा ल्याएको हो। अपडेट गर्न भन्दै साउन 1 गतेदेखि सेवा बन्द गरेको विभागले बिहिबारदेखि पुनः सञ्चालन भएको जनाएको छ। यातायात कार्यालयमा सवारी दर्ता, नामसारी, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा नयाँ परीक्षा र राजस्व भुक्तानी लगायतका सेवा सञ्चालनमा आएको हो। विभागका अनुसार देशभर नयाँ प्रणाली कार्यान्वयनमा आएको छ। नयाँ प्रणालीलाई क्रमिक रूपमा देशभरका यातायात कार्यालयले प्रयोगमा ल्याउँदैछन्। विभागले पुरानो एडीएलबाट नयाँ एडीएलमा डेटा माइग्रेशन गरेर बढ़ेका करका दर इन्ट्री गरी सबै काम अनलाइनबाट हुने गरी अपडेट गरेको हो। अपग्रेड भएपछि लाइसेन्स प्राप्त गर्नका लागि स्वास्थ्य परीक्षण गराउन पनि यातायात कार्यालयमा अब जानु नपर्ने भएको छ। बायोमेट्रिक भेरिफिकेशनदेखि भुक्तानीका सबै प्रक्रिया अनलाइनबाटै हुन्छन्। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्त कुनाले भने नयाँ प्रणालीमा आगामी सोमबारदेखि काम हुन सक्ने जनाएको छ।
1: नेपाली सेनाले जटिल भूबनोट भएका 32 सड़क आयोजनाका सम्पन्न गरी 1,411.54 किलोमिटर सड़क निर्माण गरेको छ। सेनाको व्यवस्थापनमा हालसम्म कान्तिलोक मार्ग, कर्णाली राजमार्ग, जाजरकोट डोल्पा, बेसी सहर सामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोर लगायत आयोजना सम्पन्न भइसकेका छन्। सरकारले दुर्गम स्थानलाई सड़क सञ्जालसँग जोड़ने क्रममा कठिन भौगोलिक बनावट, कड़ा चट्टानयुक्त भीड़ तथा निर्माण गर्न कठिन मानिएका सड़क खण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत सीमित स्रोत साधन, प्रतिकूल मौसम तथा जटिल भू बनौटको बावजूद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सड़क आयोजन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819376375।
4: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 9842-50541। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू: स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 9842-82776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
17: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
18: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
18: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
18: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98520558344 र 029560248।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
19: 98105555
2: र व्हाट्सएप नम्बर 98520-28646।
0: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084। खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाँडमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295752 67, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तपाईँको व्यवस्था

0: सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029560061,
6: 029570315
5: र 98520601077
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: You're listening

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले,
4: सम्पर्क 9843447262,
2: 9810555585
4: र वाट्सएप नम्बर 9852286646।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रेश्वर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852261580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525854 र 029562248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
9: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615394444
11: र 029590155।
12: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
11: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू,
13: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा,
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
14: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सम्खुवा सभा।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका।

0: किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295586779 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा,
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295826666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्रे,
13: सम्पर्क 9843347262,
12: 9810555580
13: र वाट्सएप नम्बर 9852286646।
14: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
15: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611665।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
4: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-65-580, 99525-61-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्खुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा। 98420-59-8-1। जनक पौडेली 98520-58-344 र 0295-60-248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्खुवा सभा।

0: सानो तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: सानो तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी? म तिम्रै यादमा तडपिरहेछु र तिमी आउने आशामा नजरले कोरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म, तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एकअर्कामा समर्पित छौ। तिमीलाई पनि त भेट्ने मन होला नि, तिमीलाई पनि त भेट्ने मन।

0: तिमीलाई पाउने आशामा हर दिन हर रात पर्खिरहेछु।
1: म तिम्रो कल्पनामा सम्झनामा म तडपिरहेको छु र म रोइरहेको छु। सहज फेरेन पनि बाँचे जस्तो लाग्दैन मलाई, कसालो बाँचे जस्तो लाग्दैन मलाई।

0: मैले आफू भन्दा तिमीलाई बढी माया गरे। सायद यो दुनियाँमा त्यस्तो व्यक्ति म हुँ जसले कसैलाई यति धेरै माया गर्छ।
1: मैले भगवानसँग तिमीलाई मागेको थिएँ। मलाई अझै पनि आशा र विश्वास छ, तिमी मेरी हुनेछौ, मात्र मेरी हुनेछौ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: तिब्बत प्रस्थान नेपाली काङ्ग्रेसको आन्तरिक एकताका लागि देश र काङ्ग्रेस जोड्ने अभियान घोषणा साउन 20 गते राष्ट्रिय भेला हुने इरानी युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर नेपाल खबरमा अब पूरा खबर गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्का घटनामा परि 196 जनाको ज्यान गएको छ 4 जना बेपत्ता भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपत्का घटना दर्ता भएका छन् जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन् वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ सर्पदंशका 716 घटना 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन् यस्तै चट्याङबाट 25 लेक लागेर 22 पहिरो र आगलागीबाट 20-20 जना जनावरको आक्रमणबाट 18 बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ अत्यधिक वर्षा डुंगा पल्टिएर वन डढेलो हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन् यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विगतका घटना भएका छन् जसमा परिसर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन् नेपालको अतिक्रमित भूमि लिपुलेकबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन् अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेक हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमले जनाएका छन् लिपुलेक नेपाली भूभाग हो यसको उत्तरतर्फ चीनको तिब्बत छ लिपुलेकभन्दा झण्डै 17 किलोमिटर पश्चिममा लिम्पिया धुरा पर्छ जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ नेपालले लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ भारत र तिब्बत बीच लिपुलेक हुँदै शताब्दियौं पुरानो व्यापारिक सम्बन्ध रहेको मा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो पछि सन् 1992 पुनः शुरू भएको लिपुलेक नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएका सामानको अवस्था बुझ्न कुनै पनि सामान नलिई तिब्बत गएका हुन् लिपुलेक नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको थौरागढ़ जिल्लाका ब्यास दारमा र 14 उपत्यकाका व्यापारीहरूले व्यापार गर्ने गर्दछन् नेपाली काँग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र काँग्रेस जोड्ने अभियान शुरू भएको छ पार्टीभित्र बढ़दो मतभेद अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरेको बताउनुभयो देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ उहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजन गरिनेछ काँग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र काँग्रेस जोड्ने अभियान सक्रिय बनेको हो जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र

सानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि सद्भाव र्याली निकालेको छ। यस्तै गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलन कार्यक्रमहरू फिर्ता भएका छन्। आज जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मुद्दे मागहरूमा थप 6 मुद्दा परिमार्जन

0: आर भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 नेपाली सहित 10 पाकिस्तानी हिमालमा ज्यान गएको थियो। यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पूर्जाको शव 5,700 मिटर उचाइमा फेला पारेको जानकारी दिएको छ। पाकिस्तानको स्कार्दुमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ। उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रडपिक हिमालको फेदमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव

0: जेट इन्धनमा परिणत गर्ने रिफाइनरी अर्थात प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा उठाएका छन्। अमेरिकी कम्पनी एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भई 14.53 अर्ब अमेरिकी डलर पुगेको छ भने कुल आमदानी 42% बढ़ेर 1.16 अर्ब डलर पुगेको छ। यस्तै अर्को ठूलो कम्पनी सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर 12.07 अर्ब डलर पुगेको छ। सेभरनको प्रशोधन व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणा भन्दा धेरै बढ़ेको छ। यस्तै गरी युरोपका 6 वटा तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा 22 अर्ब डलर भन्दा बढ़ी नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो। अब खेल खबर। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंकाको 2 खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन्। देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन्। इंग्ल्याण्डसँगको 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा बुमराह घाइते भएका थिए। चोटका कारण उनले एक दिवसीय श्रृंखलाको 3 खेल खेलेका थिएनन्। यसअघि अफगानिस्तानसँगको एक दिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिइएको थियो। उनी आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा थिएनन्। घरेलु टोली श्रीलंका र भारतबीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गालेमा शुरू हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ। यसपछि 2 टोलीबीच 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच लिपुलेखबाट भारत चीन सीमा व्यापार पुनः शुरू। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा। साउन 20 राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
8: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सार्वजनिक विधाको दिनमा पनि राहदानी विभागमा सेवा ग्राहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विधाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाए पनि सेवाग्राहीले भने समयमै राहदानी पाउन नसकेको गुनासो गरेका छन्। रोल्पाका तिलक बहादुर घरतीले राहदानी नपाएर ईपीएसको आवेदनको म्याच सकिने चिन्ता बढ़ेको बताउनुभयो।

का निर्देशक दीपक बन्जारेले भने राहदानीको अभाव नरहेको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले दुई कार्यदिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाई र वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई मध्यनजर गर्दै साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। 2082 साल फागुन 8 गतेको निर्णय अनुसार सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएको छ। तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा तत्कालीन शहरी विकास मन्त्री प्राध्यापक डाक्टर कुमार इङनाम, महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, गृह सचिव राजकुमार श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिंह लगायत पदाधिकारीको बैठक सुन्धाराको धरहरा परिसरमा बसेको थियो। बैठकले धरहराभित्र भूमिगत तलामा रहेको पार्किङ स्थल व्यवस्थापन गर्ने जिम्मेवारी समेत महानगरपालिकालाई प्रदान गरेको छ। निर्णयमध्ये अहिले पार्किङ विस्तारको काम महानगरका प्रहरी बलले गरिरहेको छ। सुन्धारामा पानी ल्याउने र निकास दिने कामको अध्ययन भइरहेको छ। प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि काठमाडौँबाट एकजनालाई गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका नम्बर 13 चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। राति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि 3 राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। थाइल्याण्डबाट ल्याएको 11 किलो गाजासहित 3 भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। गैराती क्याथे प्यासिफिकको उडान मार्फत काठमाडौँ ओर्लिएका 2 र गाजा लिन पुगेका 1 पक्राउ गरेर लागू औषध नियन्त्रण ब्यूरो प्रहरी पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। पक्राउ पर्नेहरूमा पंजाबका 30 सोनी र 23 जागरूप सिंह तथा हरियाणाका 22 साहिल रहेका छन्। र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा धेरै शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका मालिस तेल, स्याम्पू, चिया, खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारे परीक्षण भइरहेको विभागले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जना

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाडमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 029575267, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना: पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029551165, 98421552564, 98421269987 र 98520519906।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हातलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98425 5041।

0: हाम्रो यो पढ्दै त के भएको, जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन
3: के लेखा छ र
2: कार्य सफल?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन छटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843472625,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286646।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291404084 र 98040458727।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
14: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल।

0: पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी, सम्पर्क नम्बर 9852557768 9852557768।
1: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852567580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 0295604 र 98522761। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
13: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: छटाल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल, 98615349444
15: र 0295901055।
16: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
17: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
17: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
17: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433447262,
17: 98105555580
1: र वाट्सएप नम्बर 98520286646।
18: आयो सबको घर घरमा।
19: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: सबै राम्रो सधैँ हाम्रो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
5: कृतिमानी आरोही निर्मल पूर्जाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
4: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
6: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर उहाँहरूको यसो हेर्दाखेरि यो दबाव दिने प्रेसर ट्याक्टिक्स हो जस्तो लाग्छ।
5: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
4: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवा, भोकराहा, नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ़दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड़किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोल बजारमा प्रहरीको गोलीलाई गणेश यादवको ज्यान गएपछि थप हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुधन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै डेढ़ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालको उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुधे मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
4: पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसम

0: बेपत्ता भएका 10 जना मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर्वबहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा बिहिबार 6,600 मिटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तीमा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
1: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपदका घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
0: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेश का तराईका केही ठाउँमा ठूलो तथा 1-2 ठाउँमा आड़ी घोप्टे वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच मनसून पूर्ण रूपमा सक्रिय देखिएको हुँदा भोलिसम्म देशैभरि वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। भोलिसम्मका खास गरी धुलीखेल, रोशी, मूलकोट खण्ड र पृथ्वी राजमार्गको 9 विषय, मलेखु, मोगलिन, जुगेडी खण्डमा अत्यावश्यक भएमा मात्र स्थिति बुझेर मात्रै यात्रा गर्न मौसमविदले सुझाव दिएको छ।
1: सार्वजनिक विदाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विदाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाइए पनि सेवाग्राहीले भने समयमै राहदानी पाउन नसकेको गुनासो गरेका छन्। रोल्पाका तिलक बहादुर घड़तीले राहदानी नपाएर ईपीएसको आवेदनको म्याच सकिने चिन्ता बढ़ेको बताउनुभयो। राहदानी विभागका निर्देशक दीपक बंजाड़ेले भने राहदानीको अभाव नभएको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटि कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले 2 कार्य दिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाएर वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई ख्याल गरेर साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नेपाली कांग्रेसको आन्तरिक विवाद र फूटको सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि

0: हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
0: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता, कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो, हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान, गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो, सार्वजनिक विधाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड लगायतका खबर प्रस्तुत गरे।
1: खबर नेपाली कांग्रेसले साउन 24 गतिका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो। असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढ़ाएको छ। यसैबीच नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। वहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेशसभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो।
4: विशेष महाधिवेशनपछि शुरू भएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ। अहिले डाक्टर शशांक कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै कांग्रेसमा विभाजनको खतरा बढ़ेको हो। इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। साथी कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज राललाई नेपाली कांग्रेस विभाजन हुनै लागेको हो त भनेर सोध्नु भएको छ।
5: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ। अब कोही नपाएर शशांक कोइराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन, ऊ योग्यै छैन, उसको नेतृत्व देखिसक्यो, उसले केही गर्नै सक्दैन, खालि विशेषज्ञको छोरो मात्रै भनेर मान्छेले दिँदैन भोट, अब सपोर्ट गर्दैनन्, त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो। तर के भने एउटा बार्गेनिङ केही लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौ भन्ने पारेको हो। तर अहिले फर्दर टाइम के फुटिहाल्छ भन्न सकिँदैन, यदि फुटिहाल्यो भने पनि उनीहरूले अब शशांक कोइरालाकै नेतृत्वमा अर्को बनायो भने पनि त्यो टिक्ने पार्टी नै होइन, त्यो त्यसै हराएर जान्छ पछि गएर।
6: तर नेपाली कांग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठूलो पंक्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन।
5: अब हेर्नुहोस् दिग्गज भनेको तिहरू दे आर द लिडर अफ द पार्टी, हिजोको नेताहरू हुन्, अब उनीहरूको क्षमता देखिसकेका छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापेसिटी जनतामा जाने, जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ सबै। अब उनीहरू स्याक्रिफाइस गरौँ मात्रै भयो भने स्याक्रिफाइस गरेर त 20 वर्ष जेल जाने पनि अहिले केही नपाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्। त्यो सिनियोरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ, जो योग्य छ, जसले बोल्न सक्छ, जो जनतामा बित्छ त्यो मान्छे अगाडि बढ्छ, नेतृत्व त्यो हो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो नि, पहिले गरेका हुन्, कतिले त्यसमा नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि यो नयाँ पुस्तालाई हाँक्छन्, उनीहरूको आकाङ्क्षा पूरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो गरेर हिजो कलेज सक्यो, हामीले पनि त गरेका छौँ पञ्चायती व्यवस्था 17 सालपछि हामी युनिभर्सिटी पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्। कति जेलले हत्कडी भए, कोही मरेर गए, अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर केही उनीहरूले केही पनि पाएनन्। तर के भन्ने त्यो मात्रै भनेर हुँदैन त राजनीतिमा।
6: अब यसको राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली काङ्ग्रेस
5: के असर के पनि हुँदैन। पहिले शेरबहादुर देउवा फुटेर गिरिजापुर र फुट्दा पनि केही भएन, गणेश बहादुर फुटेर गए उसले पाठकै गर्छु भनेर चुनाव हराउन लाग्यो केही भएन, जे हुनुछ त्यो अगाडि कोर्स लागिसक्यो। अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला, एउटा सिट कतै जितिहाल्ला, त्यो त अर्को कुरा हो। तर यो विलेर विलिन हुँदै जाने, अब माधव नेपाल फुटेर अब एमाले त ओली त मेन पार्टी त चलेकै छ, माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो, ऊ ओली भन्दा धेरै वर्ष पहिले भएको त्यो नेता हुँदाखेरि त त्यो पार्टी चलेर अहिले प्रचण्डसँग साँडगाँठ गर्नु परेको छ, मिल्नु परेको छ, त्यस्तो भइरहन्छ राजनीतिमा। अब जुट्ने फुट्ने भइरहन्छ, फेरि जुट्छन् फेरि फुट्छन् फेरि आउँछन्, के भएर त भोलि फरक पर्दैन।
6: अहिले जुन रूपमा चाहिँ विभाजनको दिशातिर उन्मुख गतिविधिहरू भइरहेका छन्, यसलाई चाहिँ रोक्नका लागि र पार्टी एकता कायम राख्नका लागि दुवै पक्षले कस्तो भूमिका निर्वाह गर्छ?
5: अब दुई पक्षले के गर्ने, सरेन्डर गर्नु पर्यो गगन थापाले उहाँहरूलाई, त्यो उहाँहरूको भनाइ त्यही छ, यस्तै 11 जनाकै कतिजना चाहिँ सबै मन लगाएर ल्याउने अनि मेजोरिटी उनीहरूले पुर्याउने के अरे केन्द्रीय समितिमा, त्यस्तो पनि कायम हुन्छ भनेको। अब चुनाव लडेर चाहे जुते त भइगयो नि, महाधिवेशन हुँदैछ, त्यहाँ लड्नु जो जो जित्छन् आउँछन् उनीहरू पनि भाग लिनु होइन, या उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने, चाहे केन्द्रीय समितिको सदस्य हाम्रो यति % हुनुपर्ने भन्ने उनीहरूको माग छ। अब त्यत्रो ठुलो जनताको वेबबाट जे पनि नेपाली कङ्ग्रेसको उत्साह, गगन थापा पनि त त्यत्रो एउटा पपुलर लिडर त हो नि, विश्व प्रकाश शर्मा, उनीहरूले युनानिमसली त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो, त्यत्रो महाधिवेशन गरेर आएकै हो होइन, विशेष महाधिवेशन। त्यस कारणले दुवैतिरबाट यस्तो कुरा र अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या, अलिकति लचिलो पनि हुनुपर्छ
6: भनेको, दुइटै पक्ष लचिलो हुनुपर्छ,
5: दुइटै पक्ष लचिलो, उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ, तर उहाँले यति राख्नुपर्छ, यति संख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल, नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेख हुँदै दुई देश बीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। लिपुलेख नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेख भन्दा झण्डै 17 किलोमिटर पश्चिम लिपिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दीयौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नली तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ़ जिल्लाको ब्यास दारमा र चौदास उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
8: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो, डिस हो खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 नवबुधे टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवश्यक नेपालीहरूलाई राजनीतिक बाहेकका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
2: काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्मा समूहका 5 प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायकी सिन्धुपाल चोकका 34 कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कासीका आले गुरूङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु थियो। बुढानला कण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि 2 हवाई फायर र 1 गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो। प्रहरीको गोली लाएर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धा लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार प्रसार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
3: झापामा 16 अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 मानिससंघको द्वन्दमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको ज्यान गएको अभिलेखमा उल्लेख छ। यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष 5 हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उहाँको भनाइ छ। कार्यालयका अनुसार 2080 सालमा सबैभन्दा बढ़ी मानवीय क्षति भएको वर्ष हो। यस वर्ष हात्तीको आक्रमणबाट 3 सहित 8 ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरूद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ़नुका प्रमुख कारण हुन्।
2: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरी अर्थात 14.2 किलोको सिलिण्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल ऑयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर रित्तो सिलिण्डर लिएर पालो पर्खिरहेका स्वयं सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल ऑयल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च विन्दुमा पुगेको छ। दक्षिण पूर्वी शहर याङशानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 डिग्री सेल्सियस मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा एक शताब्दी भन्दा अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङशानमा आज लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 दिन मात्र रहने तातो लहर पछिल्लो 5 वर्षमा बढ़ेर 19 दिन पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढ़ाएको बताएका छन्। यसैगरी यूरोपमा जारी कड़ा खडेरी र अत्यधिक गर्मीका कारण हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कृत्रिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हंगेरीको मौसम सेवा हंगारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आज पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी 3 हुने जानकारी दिएको। काठमाडौँको बबर महलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात पर्सि मंगलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 500,000 दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
3: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50501।
11: This is Radio Sankhuwa Sabha 95.5 MHz.
12: Yes, Kantipur Diary ka saath ma.
13: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

भारतीय सीमा सुरक्षा बलले पश्चिम नवलपरासीको सुस्तामा अस्थायी बाँध भत्काउन खोजेको स्थानीय बासिन्दाको आरोप, नेपाली सुरक्षाकर्मीको पहलमा विवाद तत्कालका लागि सामेल। पाकिस्तानको ब्रड पीक हिमालमा अहिलेसम्म चारजना आरोहीको शव फेला, जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाई। पार्टीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला गर्ने घोषणा गरे लगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आह्वान, एकताका लागि भन्दै केही युवा नेताको पहल शुरू। इरानसँग सम्झौता भए सम्भावित सैन्य आक्रमण रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। र फिलिपिन्सकी युवा टेनिस खेलाड़ी इयाला वाशिङटन ओपन टेनिसको फाइनलमा प्रवेश। Red Bull. Bub.

0: दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखर नवीन, समाचार अब विस्तारमा।
2: भारतीय सीमा सुरक्षा बल एसएसबीका अनुसार भारतीय सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीले पश्चिम नवलप्रासीको सुस्तामा स्थायीवाद भत्काउन खोजेको स्थानीय वासिन्दाले आरोप लगाएका छन्। भारतीय सुरक्षाकर्मीले आज अपरान्ह 3 बजेदेखि सुस्ता गाउँपालिका 5 थारटोल स्थित अस्थायी तटबन्ध भत्काउन खोजेको स्थानीय वासिन्दाले आरोप लगाएका हुन्। नारायणी नदीमा तटबन्ध गर्न भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले बनाएको स्थायीवाद साधा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले खनेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए। एसएसबीले खन्दै गरेको भिडियो र तस्विर समेत खिचेर स्थानीय वासिन्दाले सामाजिक सञ्जालमा राखेका छन्। विवाद बढ़दै गएपछि नेपाली सुरक्षाकर्मीले साम्य पारेका थिए। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले भने माटोको वादका विषयमा भारतीय सुरक्षाकर्मीले बुझ्न आउँदा स्थानीयले विरोध गरेको र सामान्य विवाद निम्तिएको दावी गरे। भोलि यसबारे स्थानीय वासिन्दा र सुरक्षाकर्मी बीच छलफल गरिने पनि प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए। नारायणी नदीमा भइरहेको तटबन्धनमा भारतीय पक्षले रोक लगाएपछि बस्ती जोगाउन सुस्तावासीले केही दिन अघि माटोको बाँध बाँधेका थिए। यसअगाडि सुस्ता स्थित नारायणी नदीमा 132 मिटर क्षेत्रमा भारतीयले सुरक्षाकर्मीले तटबन्ध गर्न रोक लगाउँदा विवाद भएको थियो।
1: पाकिस्तानको ब्रड पीक हिमालमा जारी उद्धार अभियान अन्तर्गत अहिलेसम्म 4 जना आरोहीको शव भेटिएको छ। पाकिस्तानका लागि नेपाली राजदूत रीता धिदालका अनुसार उद्धार टोलीले थप 1 शव हिमालको माथिल्लो भागमा देखेको जानकारी प्राप्त भएको छ। इस्लामाबादबाट कान्तिपुरसँग कुरा गर्दै राजदूत धिदालले उद्धारका लागि नेपाली दूतावासले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिइन्। पाकिस्तानको अल्पानी क्लबका अनुसार नेपालका निर्मल पूर्जा, नीम मा शेर्पा, किली पेम्बा शेर्पा र चिन्का वाङझोङको शव भेटिएको हो। उनीहरूको शव स्थल मार्गबाट क्याम्प 1 हुँदै आधार शिविरमा लैजाने काम यो समाचार तयार पार्दासम्म चलिरहेको थियो। उद्धार अभियानमा पाकिस्तानी र नेपाली टोली संयुक्त रूपमा परिचालन भएका छन्। जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका कारण थप 1 शव तत्काल उद्धार गर्न कठिन रहेको बताइएको छ। उद्धार गरिएका शव कानूनी प्रक्रिया र औपचारिकता पूरा गरेर सम्बन्धित पक्षलाई हस्तान्तरण गरिने पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: नेपालमा सफ्टवेयर कम्पनीको बौद्धिक सम्पत्तिमाथि हुने सोर्स कोड चोरीका घटना बढ़दै गएका छन्। अधिकांश घटनामा कम्पनीकै पूर्व वा बहालवाला कर्मचारी संलग्न देखिएका छन् भने यसले प्रविधि, उद्योग, लगानी र नवप्रवर्तनमै गम्भीर चुनौती खड़ा गरेको छ। कानूनी व्यवस्था रहे पनि कार्यान्वयन, अनुसन्धान र क्षतिपूर्तिको पक्ष कमजोर रहँदा पीड़ित कम्पनीले न्याय पाउन सकेका छैनन्। कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: गत आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीको साइबर ब्यूरोमा सोर्स कोड वा कम्प्यूटर स्रोत संकेत चोरी भएका 10 वटा निवेदन परेका थिए। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पनि उजुरी पर्ने गरेका छन्। तीमध्ये केही न्यायिक प्रक्रियामा गएका छन्। सूचना प्रविधि प्रणालीको आवश्यकता बढ़ेसँगै यस्ता घटना व्यावसायिक टाउको दुखाईको विषय बन्न थालेका छन्। हालै मात्र काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दाले यसको गहिराई देखाउँछ। नयाँ बानेश्वर स्थित डियालो टेक्नोलोजीजले खानेपानी वितरण र ग्राहक व्यवस्थापनका लागि वाटरमार्क नामक ईआरपी सफ्टवेयर सञ्चालन गर्दै आएको थियो। सोही कम्पनीमा काम गरेर बाहिरिएका केही कर्मचारीले वासटेक नेपाल ट्राली नामक नयाँ संस्था खोलेर वास बिलिङ नामक डियालोकै जस्तो सफ्टवेयर बजारमा ल्याए। वाटरमार्ककै हुबहु नक्कल गरिएको सफ्टवेयर बिक्री भइरहेको थाहा पाएपछि थप खोजी नीति गरिए। दिएको दियालोका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जनाए। साइबर ब्यूरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा पाँच जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको छ। अभियुक्तहरूले सोर्स कोड नक्कल गरेर बनाएको नयाँ सफ्टवेयर कास्कीका विभिन्न सामुदायिक खानेपानी समितिहरूलाई बिक्री गरेका थिए। यो एउटा कम्पनीको मात्रै समस्या होइन, केही वर्ष यता अन्य केही कम्पनीका सफ्टवेयरको पनि सोर्स कोड चोरी भएको दियालो टेक्नोलोजिजका प्रमुख खनालको भनाई छ। पछिल्लो समय एकाउन्टिङ सफ्टवेयर वा वित्तीय प्रविधि लगायत क्षेत्रमा यस्ता समस्या बढ़ी आउने गरेको कम्प्युटर एसोसिएशन नेपाल महासंघका महासचिव चन्द्र विलास भुर्तेलले बताए। साइबर ब्यूरोमा पुगेका प्राय उजुरीहरूमा सोर्स कोड चोरी गर्नेहरू प्राय कम्पनीकै भित्रिया वा पूर्व कर्मचारी हुने गरेको देखिन्छ। साइबर विज्ञ पनि नेपालमा साइबर अट्याक नभई साइबर फ्रडका घटना बढ़ी हुने गरेको बताउँछन्। प्रणालीमा पहुँच भएका संस्थाका कर्मचारीको बदनियतका कारण साइबर फ्रड वा इन्टरनल थ्रेट हुने गर्छ। अनलाइन कक्षा सञ्चालन गर्ने सफ्टवेयर चोरी भएको घटनामा कम्पनी ए का पूर्व कर्मचारीले सोर्स कोड चोरी गरेर प्रतिद्वन्दी कम्पनी बीलाई बेचेको आरोप थियो। साइबर ब्यूरोले अनुसन्धान थाल्दै गर्दा निवेदक कम्पनी र आरोपित पक्ष बीच आपसी समझदारी भएपछि उजुरी फिर्ता लियो। आरोपित व्यक्तिले आफ्नो करियर बिग्रने डरले र कम्पनीले आफ्नो व्यावसायिक साख जोगाउन अदालत बाहिरै सहमति गरेका थिए। बाहिरी मान्छेले सजिलै सोर्स कोड चोर्न नसक्ने ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी बताउँछन्। कम्पनी भित्रै काम गरिरहेका व्यक्तिले व्यावसायिक स्कोप देखेपछि अर्कै कम्पनी खोल्ने वा प्रतिद्वन्दीलाई कोड बेच्ने गरेको पाइएको छ। उनका अनुसार कतिपयले सरकारी वेबसाइटहरूकै हुबहु पोर्टल बनाएर संवेदनशील विवरण संकलन गर्न खोजेका घटना पनि अनुसन्धानको दायरामा छन्। हालै नागरिक एपको नक्कली पोर्टल बनाएर व्यक्तिगत डोमेनमा होस्ट गरिएको घटना बाहिरिएको थियो। आफूलाई डेभलपर बताउने निर्देश सुवेदीले नागरिक एपको पुरानो इन्टरफेस प्रयोग गरी हुबहु देखिने वेबसाइट बनाएको विषयमा टेक पानाले समाचार प्रकाशन गरेको थियो। यस्ता क्लोन वेबसाइटले सर्वसाधारणको डेटा चोरी गर्ने जोखिम निम्त्याएको उजार भएपछि सुवेदीले हाल नागरिक एपको इन्टरफेस र डिजाइन गराएर छुट्टै लगइन पेज राखेका छन्। सोर्स कोड चोरीका मुद्दा अदालती प्रक्रियामा जाँदा कानूनी र प्राविधिक अडचन आइपर्ने गरेका छन्। यस्ता मुद्दा हेरेका अधिवक्ता अतीत रिजालको अनुभवमा नेपालको न्यायपालिका र अनुसन्धान गर्ने निकायमा अझै पनि सोर्स कोडको महत्व र गाम्भीर्यबारे आवश्यक विशेषज्ञता अभाव छ। विद्युतीय कारोबार ऐन 2063 दफा 44 सोर्स कोड चोरीलाई कसुर मानेको भए पनि सजायको व्यवस्था फितल रहेको रिजालको भनाई छ। कतिपय सन्दर्भमा सफ्टवेयर चोरीलाई चाउचाउ व्यापार जस्तै सामान्य ठान्ने प्रवृत्तिले गर्दा पनि पीड़ित कम्पनीले न्याय पाउन कठिन भएको अधिवक्ता सुनाउँछन्। ती वकिलले यसलाई एउटा अनुपयुक्त र हास्यास्पद उदाहरणका रूपमा लिएका कोड चोरीको विषय चाउचाउ बेच्ने जस्तो व्यापारिक प्रतिस्पर्धासँग तुलना गर्न नमिल्ने उनले औल्याए। सोर्स कोड भनेको कुनै पनि सफ्टवेयर एप वा कम्प्युटर कार्यक्रम निर्माण गर्न प्रोग्रामरले लेखेको डिजिटल टेक्स्ट हो। विद्युतीय कारोबार ऐनको दफा 44 यसलाई कम्प्युटर स्रोत संकेत भनेर परिभाषित गरिएको छ। सो अनुसार स्रोत संकेत भनेको कम्प्युटर कार्यक्रमहरूको सूचीकरण कमाण्ड कम्प्युटर डिजाइन र कम्प्युटर लेआउट हुन्। सोर्स कोडमा सफ्टवेयरले कसरी काम गर्छ भन्ने लजिक स्ट्रक्चर तथ्याङ्क राख्ने तरिका र प्रोग्रामरले प्रयोग गर्ने भेरिएबल नामाकरण समावेश हुन्छन्। कुनै पनि कम्पनीको सोर्स कोड उसको बौद्धिक सम्पत्ति हो। नेपालमा सफ्टवेयरको सोर्स कोड चोरीका मुद्दामा अदालतले कसुरदार ठहर्याएका नजिर भए पनि क्षतिपूर्ति भराउने पाटो अझै चुनौतीपूर्ण रहेको साइबर कानूनका विज्ञ बाबुराम अर्याल बताउँछन्। कम्पनी र कर्मचारी बीच गरिने गोपनीयता सम्झौताले कानूनी रूपमा केही भूमिका खेले पनि चोरी गर्ने मनासय भएकाहरूलाई यसले पूर्ण रूपमा रोक्न नसकेको उनको तर्क छ। अधिवक्ता रिजालले भने धेरै जसो कम्पनीहरूले कर्मचारी भर्ना गर्दा नन डिस्क्लोजर एग्रीमेन्ट माध्यम नदिँदा कानूनी लड़ाई कमजोर हुने बताउँछन्। बौद्धिक सम्पत्ति संरक्षणको पद्धति कमजोर हुँदा सोर्स कोड चोरी मात्रै नभएर ज्ञान र सिपमा आधारित अर्थतन्त्र नै धराशायी हुन सक्ने नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्विसेस कम्पनीका अध्यक्ष तथा इकेवन सोलुसन्सका प्रमुख गौरव राज पाण्डेको भनाई छ। यो समस्या नेपालमा मात्र सीमित छैन, अन्तर्राष्ट्रिय स्तरमा पनि सोर्स चोरी सफ्टवेयर कम्पनीहरूका लागि हैरानीको विषय बन्दै गएको छ। केही समय अघि मात्रै सिस्को प्रणालीमा भएको सप्लाई चेन अट्याकको घटनाले तरंग पैदा गरेको थियो। ह्याकरहरूले भित्री नामक सफ्टवेयर स्क्यानरको कमजोरी प्रयोग गरी सिस्कोका 300 भन्दा बढ़ी गिट हब रिपोजिटरी र एआई प्रडक्टमा सोर्स कोड चोरी गरेका थिए। एआईको प्रयोग बढ़ी रहँदा सामान्य आईटी ज्ञान भएका मान्छेले पनि सोर्स कोड चोरी गरेर त्यसलाई मोडिफाई गरी नयाँ सफ्टवेयर बनाउन सक्ने चुनौती समेत थपिदिएको छ। यति मात्र नभएर एआईको मदत लिएर वा भाइब कोडिङ मार्फत बनाइएका सफ्टवेयरको सोर्स कोड चोरी हुँदा त्यसमा बौद्धिक सम्पत्तिको अधिकार कसमा निहित हुन्छ भन्ने नयाँ दुविधा आइपरेको छ। यस्ता जोखिमलाई न्यूनीकरण सफ्टवेयर कम्पनीहरूले कानूनी र प्राविधिक दुवै सुरक्षा मजबूत बनाउनुपर्ने विज्ञ औल्याउँछन्। कर्मचारी भर्ना र विदाईको समयमा गोपनीयता सम्झौता र इम्प्लोइमेन्ट ह्याण्डबुक अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने देखिएको छ।
1: पार्टीको असन्तोष र पक्षलाई राष्ट्रिय भेला गर्ने घोषणा गरे लगत्तै नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले 29 31 साउनसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापन पक्षले कार्यसमिति बैठक बोलाएको हो। साउन 24 लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ। आन्तरिक विवाद मिल्न नसक्दा कांग्रेस विभाजन उन्मुख भएको छ। असन्तुष्ट पक्षले नेता शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजनाका लागि समिति बनाएको छ। भेलामा पार्टीका विभिन्न तहका निर्वाचित नेता, जनप्रतिनिधि, पूर्व पदाधिकारी, शुभेच्छुक तथा विदेश स्थित जनसम्पर्क समितिका प्रतिनिधि समेत सहभागी हुने भएका छन्। यसैबीच पार्टी एकताको पक्षमा केही युवा नेताले पहल शुरू गरेका छन्। संस्थापनेतर पक्षका नेता नयनसिंह मोहर, रंजित कण र आनन्द राज त्रिपाठी लगायतले एकताका लागि पहल गरिएको बताएका छन्। पार्टीका संस्थापन र इतर पक्ष दुवैलाई साउन 20 काठमाडौँमा आयोजना हुने एकता भेलामा ल्याउने दावी नेता मोहरले गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसका सबै विचार समूहलाई एकै ठाउँमा ल्याउने गरी पहल गरिएको बताएका हुन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दिलेल्या आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि अशान्त बनेका क्षेत्रहरू विस्तारै दैमा फर्किँदै गएका छन्। सरकार विपक्षी दल नागरिक समाज विभिन्न धर्मका गुरू संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायले सद्भाव कायम गर्न गरिएका सर्वपक्षीय सम्वाद र्याली र सुरक्षा व्यवस्थाले तनाव कम हुँदै गएको हो। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङले दोस्रो पटक हिन्दू सम्राट सेनासँग जनकपुरमा आज छलफल गरेका छन्। जनकपुरको मिथिला यात्री निवासमा भएको वार्तामा हिन्दू सम्राट सेनाले छ बुद्धे माग प्रस्तुत गरेको थियो। वार्तापछि संचारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका प्रतिनिधिहरूले माग प्रति गृहमन्त्री सकारात्मक रहेको र मागहरू सम्बोधन गर्ने आश्वासन दिएको प्रतिक्रिया दिए। वार्तामा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले शनिबार भएको वार्ताबारे केही अन्यल भएका विषयहरूमा छलफल भएको बताए। वार्तापछि गृहमन्त्री गुरूङ वर्दीवास हुँदै मधेसका अन्य जिल्लाको भ्रमणमा निस्किएका छन्।
2: स्थानीय तहहरूले रैथाने बाले प्रवर्धनको नारा दिए पनि कोदो उत्पादन बढ़ाउन बजट र कार्यक्रम प्रभावकारी रूपमा ल्याएका छैनन्। कामदार अभाव, बसाईसराई र सरकारी सहयोगका कमीका कारण कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ। बजारमा माग उच्च भए पनि किसानहरू उत्पादनमा आधारित अनुदान नपाउँदा कोदो खेतीमा निरुत्साहित भएका छन्। थप जानकारी सहित पाल्पाबाट माधव अरियालको रिपोर्ट।
1: पाल्पाको पूर्व खोला गाउँपालिका चार देवीनगरकी कमला घरती मगरलाई कोदो रोप्ने आतुर छ। तर अघिल्लो वर्ष भन्दा यस वर्ष आधा मात्र बारीमा कोदो लगाउने योजना रहेको उनले बताइन्। गत वर्ष घरमा काम गर्ने बुहारी छिमेकीमा साथी संगी थिए। यस वर्ष वर्म पर्म गर्ने समेत मान्छे छैनन्। उता रम्बा गाउँपालिका चार होमिनकी अमृता सारू भने कोदो रोपेर पनि हरियै भइसकेको बताउँछिन्। होमिनमा कोदो लगाउने धेरै छन्, तर गाउँमा मान्छे नभएपछि काम गर्न दुःख हुन्छ। बसाईसराईका साथै युवाको विदेश पलायनले काम गर्ने वा वर्म पर्म गर्ने कोही भेटिँदैनन्। देवीनगरकी कमला र हुमिनकी अमृता मात्र होइन, यति बेला कोदो लगाउनेले विस्तारै क्षेत्रफल घटाउँदै लगेका छन्। तर बजारमा भने रैथाने बालीकै माग उच्च रहेको छ। पछिल्लो समय कोदो उत्पादन घट्दै गएको छ। गाउँमा तीन वर्ष अघिसम्म 200 रूपियाँ 8 पाथी माना पाइन्थ्यो। बजारमा 1 किलो पिठोको 250 भन्दा बढ़ी पुगेको छ। गाउँमै कोदो किन्न पाइँदैन। रामपुर नगरपालिका चारका रमेश गैरेले भने बजारमा कोदोको पिठो बुटवलतिरबाट आएको किन्नु परेको छ। नीति तथा कार्यक्रममा भने स्थानीय तह प्राय सबैले रैथाने बाली संरक्षण तथा प्रवर्धनको नारामा जोड़ दिएको उनले बताए। नगरपालिका गाउँपालिका सबैले रैथाने बाली संरक्षण तथा प्रवर्धनका कार्यक्रम सञ्चालन गरिनेछ भन्ने वाक्य राख्न नछाड्ने उनले बताए। पाल्पाका 10 मध्ये रम्बा गाउँपालिकाले मात्रै कोदो उत्पादन तथा प्रवर्धनमा बजेट खर्च गरेको छ। स्थानीय तहले नारा मात्र राखेका छन्। नीति तथा कार्यक्रममा सबै पालिकाले एउटै प्रकृतिको वाक्य राखेको पाइएको छ, तर बजेट शीर्षकमा भने कहीँ कतै भेटिँदैन। अधिकांश स्थानीय तहले बढ़ी मूल्य पर्ने पोषणयुक्त रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्दै उत्पादन वृद्धि गरिनेछ नीतिमा राखेका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउँदै लागू गरिनेछ भन्ने वाक्य पनि लेख्न छुटाउँदैनन्। पूर्वखोला गाउँपालिकाको तेस्रो सार्वजनिक सुनवाई कार्यक्रममा जलपा ईश्वरी प्रसाद नेउपानेले भने गाउँमा काम गर्ने किसान छैनन्, कोदोको उत्पादन बढ़ाउन सके माग अधिक छ। पूर्वखोला गाउँपालिका दुई जलपाकी सीता दर्तामीका अनुसार कोदो उत्पादन भए खरिद गर्नेहरू धेरै आउने गरेका छन्। गाउँमै पाथीको 300-400 भन्ने गर्दा अब कच्चा पदार्थको समस्या हुने हो कि भन्ने चिन्ता उनमा छ। जलपाको माथिल्लो झेरुदीका महिलाहरूले कोदो र मकैको झिनिया रोटी बनाएर गत वर्ष तिहारमा राम्रो आमदानी गरेका थिए। जलपा उद्यमी महिला समूहका 8 जना महिलाले कोदोको पिठोबाट बनाएको झिनिया रोटी बनाएका हुन्। ओडा अध्यक्ष निरबहादुर सारूका अनुसार गाउँपालिका र ओडाले सञ्चालन गरेको उद्यमशील तालिमबाट महिलाले कोदोको पिठोबाट झिनिया रोटी बनाएका हुन्। कोदो उत्पादन गर्न सके बिक्रीको लागि समस्या छैन। ओडा अध्यक्ष सारूले भने होमस्टेमा आउनेलाई जाडो महिनामा कोदोको रोटी पकाएर खुवाउन समेत नपाउने हो कि भन्ने चिन्ता छ। पाल्पाका ग्रामीण भेगमा 15 वर्ष अघिसम्म पनि प्रत्येक परिवारले कम्तीमा 50 पाथी कोदो उत्पादन गर्थे। अहिले घरमा खानका लागि 10 पाथी पनि उत्पादन नहुने अवस्था आएको छ। अधिकांशले घरमा खानका लागि कोदो रोप्ने गरेका छन्। मकै बालीमा घोसाहा बालीका रूपमा कोदो रोप्ने चलन थियो। वर्मपर्म आलोपालो कोदो रोप्ने गरिन्थ्यो। व्यावसायिक किसानले समेत पछिल्ला वर्षमा काम गर्ने मान्छे नपाइने भएकाले घरमा खानका लागि थोरै लगाउने गर्छन्। पोषणयुक्त र स्वस्थकर अन्न बालीका रूपमा कोदोलाई लिइन्छ। स्थानीय तहले उत्पादनमा आधारित अनुदान नदिने हो भने कोदो लगाउने भेटी नै छाड्न सक्छ। रिद्धिकोट गाउँपालिकाका अगुवा किसान जनक आचार्यले भने, त्यसैले अब रैथाने बाली प्रवर्धन गर्ने हो भने उत्पादनमा आधारित अनुदान आवश्यक छ। पछिल्ला वर्षहरूमा काम गर्ने मान्छे नपाइने, बसाईसराई वन्यजन्तुको समस्याका कारण कोदो लगाउन छाड्दै आएका हुन्। कोदो खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन, तर पनि अहिले गाउँमा यसको बिउसम्म पाउन मुस्किल पर्न थालेको निस्ती गाउँपालिका चारका हेमबहादुर खाम्चाको गुनासो छ। परम्परागत खेती र पुरानै बाली कोदो खेती अधिकांश किसानहरूको मुख्य खाद्यान्न बाली भएको उनले बताए। परम्परागत शैलीमा स्थानीय जातको बिउ प्रयोग गरी मकैमा खुसुवा बालीका रूपमा लगाइने गरिन्छ। छुट्टै कोदो मात्रै लगाउने पनि छन्। तर पछिल्लो समयमा गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारमा खोजी खान थालिएको गाउँका गेडागुडी अन्नपातको बिक्री गर्दै आएका कुशल जीसीको अनुभव छ। छुट्टै कोदो मात्र लगाउने पनि छन्। 61 ओढा मध्ये 45 बढी ओढाका किसानहरूले कोदो खेती गर्दै आएको कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले जनाएका छन्। रम्बा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार पछिल्ला वर्षमा रैथाने बाली अन्तर्गत कोदो खेती गर्नेहरूलाई उत्पादनमा आधारित अनुदान दिने गरेको बताए। प्रतिरोपनी 2500 अनुदान दिने गरेको उनले बताए। जिल्लामा 61 ओडा मध्ये 45 बढी वडाका किसानहरूले कोदो खेती गर्दै आएका छन्। पाल्पामा 2537 हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ। अघिल्लो वर्ष 3762 मेट्रिक टन उत्पादन भएको थियो। कोदोको खेती 60 मिटरदेखि 3650 मिटर उचाइसम्म हुन्छ। आर्थिक वर्ष 2081-82 2349 हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो भने आर्थिक वर्ष 2082-83 2338 हेक्टर क्षेत्रफलमा भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सरकारले दोस्रो पटक राष्ट्रिय कोदो दिवस मनाएको छ। यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषणयुक्त संवर्धन रहेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले कोदो बालीको प्रवर्धन गर्नुका साथै खेती विस्तार गर्न कोदो दिवस मनाए पनि स्थानीय तहसम्म यसबारेमा जानकारी समेत गराएको छैन। प्रदेश र जिल्ला स्थित कार्यालयहरूमा समेत यसको कुनै जानकारी नै छैन। रेडियो कान्तिपुरका लागि पाल्पा सहकर्मी माधव परियालको साथमा दीपशिखा रेग्मी। काठमाडौँका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। महिला र वृद्धवृद्धाहरूलाई लक्षित गरी गरगहना एवं मोटर साइकल चोरीमा संलग्न रहेका उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। लुटपाटका क्रममा प्रतिकार गर्ने, पीड़ितमाथि कुटपीट गर्ने तथा घाँटी थिच्ने जस्ता काममा समेत उनीहरू संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। काठमाडौँको कोटेश्वर, नयाँ बानेश्वर, खा तथा काभ्रेको बनेपामा श्रृंखलाबद्ध रूपमा चोरीका गतिविधिमा संलग्न रहेका उनीहरू यसअघि पनि आपराधिक पृष्ठभूमि रहेको कर्मा समूहका सदस्य रहेको पाइएको छ। पक्राउ परेका व्यक्ति गत वर्ष भदौमा भएको जेएनजी प्रदर्शनपछि जेलबाट फरार भएको खुल्न आएको छ।

0: कान्तिपुर डायरीमा वार्ता प्रसंग काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। नेपाल आयल निगमले ग्यास आपूर्तिमा समस्या नरहेको बताउँदै अनावश्यक संचिति नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले आगामी केही दिनमा ग्यास बिक्री वितरण सामान्य हुने जनाएको छ। केही दिन यता काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावको अवस्था देखिएपछि आयल निगमले हिजोदेखि टेको स्थित कार्यालय परिसरबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ। उपभोक्ताले अनावश्यक संचिति गर्दा कृत्रिम ग्यास अभावको स्थिति सिर्जना भएको निगमका अधिकारीहरू बताउँछन्। आपूर्तिमा कुनै समस्या नआउने भएपछि 31 असारदेखि निगमले साबेकै 14.2 केजी ग्यास दिने निर्णय गरेको थियो।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानसँग छिट्टै सम्झौता भए, सम्भावित सैन्य आक्रमण रोक्ने बताएका छन्। सामाजिक सञ्जाल

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98 42 82 776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520 29 47, 99000

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै।
2: त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद। आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै।
3: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने।
0: र टाभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: मध्य प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार ती मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाई छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
6: प्लानको त हिँडे हामीले बुझ्दाखेरि कर्फ्यू भने गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथड्र गरिदिएको थियो। अब हामी पूरा विथड्र गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौं।
5: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधवार साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
2: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानको, उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंजमा अहिले पनि हाम्रो परिचालन छँदैछ। त्यस कारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
5: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
7: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसामयिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस सदस्यता सूचीका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको 83 अनि 15 महाधिवेशनलाई 83 सदस्यता सूचित गरेर निर्वाचनलाई बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
5: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अट्काउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ, 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि, डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने, अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ भने,
5: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही मा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जैसवाल अग्रवालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
0: सन्तोषी राहुल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
8: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
9: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो यहाँ भण्डारा लगाउनु भयो।
0: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बाल बालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अप्नाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
12: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
13: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि 3 जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
15: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढ़ाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
8: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
9: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
16: विभिन्न समुदायमा द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्, इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
15: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
17: अहिले सुनसरीमा घटना भएछ, त्यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगैसँगै हिर्सा सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
15: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्तियाकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
9: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
15: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
18: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न, हामी सबै नेपाली हौ र हामी सबै चाहिँ उ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
15: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
19: जुन घटनामा परेर मृत्युवरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमै दोषी पर कारवाहीको माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
15: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
3: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि
0: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
2: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 313 खण्डमा छौं। बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ। डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम अनुज। बालबालिकालाई डेंगु हुन सक्ने जोखिम कति हुन्छ? ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ।
6: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ, र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धाहरू, प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू, र अर्को चाहिँ दीर्घ रोगीहरू, अब डायबिटिस, हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ। तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बच्ने तरिका पनि उस्तै उस्तै नै हो। जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने, होइन, त्यो एउटा भयो। अथवा मस्किटो रिपेलेन्ट्सहरू, त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हातखुट्टा सबै कभर गरेर निस्किने, ताकि त्यो मस्किटोले आफूले नटोकोस्। र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर, त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु।
23: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
6: हस्, प्रश्नलाई धेरै धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिजिज हो, र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ, जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-103 ज्वरो आउन सक्छ। र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने, जिउ दुख्ने हुन्छ। र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुको अर्थ चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ। र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ, र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ। त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्स हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ, अनि कोभिडमा पनि पहिला देखिएकै हो, र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ। र धेरै जसो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउन सक्छ, अथवा कसैलाई मेनिन्जाइटिस, होइन, त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ, र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदै जान्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ, र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
23: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लमजुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
6: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
23: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
6: हस्, डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ, होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यो अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यो अनुसार ट्रिटमेन्ट गर्ने। भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन, तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ
3: डायलिसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोर्टिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भने कसैलाई पनि थाहा।
23: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
3: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तो नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्छ।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिलातर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाडौँमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0291 40 00 84 र 98 40 45 827।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल।
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
3: सम्पर्क नम्बर 98163555553
2: र 98423180049।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा

0: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 42 82 776।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
3: आयो सबको घर घरमा,
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: ठटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
9: र 0 29 5 90 155।
10: More style, more design. Total Tailors.
11: संसारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संख सभा 95.5 MHz।

0: सबैजना अठे कुनै कारणले बिना गर्न बढान खाना पिना तर किन कोही आउँदैन अहिले
1: आउँछ नि अहिले तपाईँ बिदा हुनुहुन्छ आराम गर्नुपर्छ भनेर होला नि
0: म गाउन सक्दिनँ पढाउन सक्दिनँ त्यही भएर म तिमीहरूको कुरा काट्छु

0: कहाँ ल्याउनु भयो?
1: अस्ति रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएको थियो।
0: ए भक्तराज आचार्य, सुनेको थिएँ मैले रेडियो, राम्रो छ राम्रो, तर किन त्यस्तो घुममा?
1: हेर्नु न, मेरोमा खाने पनि पैसा छैन, अब यही मेडल खानु भएन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल साउन 18 गते सोमबार, श्रावण कृष्ण पञ्चमी 3 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुस्तामा फेरि तनाव, मन्त्रीका 22 थरी सल्लाहकार, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री, उपभोक्तालाई उपहारले लुभ्याएर कर छली नियन्त्रणको प्रयास, खाली सिलिण्डर बोकेर लाइनमा उपभोक्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको हिन्दू मुस्लिम नमूना जोड़ी शीर्षकको शुभ समाचार।
0: तीन वर्ष एक अर्काको धर्मलाई बुझ्दै, परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढ़ेको प्रेम अन्तत विवाहमा परिणत भयो। हिन्दू परिवारकी पद्मा श्रेष्ठ सना र मुस्लिम समुदायका रिजाउल मुस्तफा मंजरी रिजाले भागेर होइन, परिवारको सहमति, आशीर्वाद र आफन्त तथा समाजका अगुवाको उपस्थितिमा 2069 फागुन 21 गते वैवाहिक जीवन शुरू गरे। फरक धर्मका कारण प्रेम सम्बन्ध लुकाउने वा परिवारसँग विद्रोह गर्ने बाटो रोज्नुको सट्टा उनीहरूले संवाद, धैर्य र विश्वासलाई रोजे। आज उनीहरूको दाम्पत्य जीवन सफल, अन्तर्धार्मिक विवाहको उदाहरण मात्र होइन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रेरणादायी कथा बनेको छ। नेपालगंज उपमहानगरपालिका 11 ईदगाह रोडमा बसोबास गर्ने रिजाउल र पद्माको भेट एक साझा साथी मार्फत भएको थियो। संयोगवश पहिलो भेटमै उनीहरूको कुराकानी धर्मको विषयमा केन्द्रित भयो। शुरूमा आफूहरू एकअर्काको धर्मप्रति सहज नभएको उनीहरू स्वीकार गर्छन्। फरक संस्कार, फरक परम्परा र समाजले बनाएका पूर्वाधारका कारण उनीहरूलाई एकअर्कालाई बुझ्न समय लाग्यो। सिकाई र बुझाइको यात्रा 3 वर्ष बित्यो। उनीहरूले एकअर्काका धर्मबारे पढ़े, छलफल गरे र त्यसको मूल मर्म बुझ्ने प्रयास गरे। रिजाउलका अनुसार यही अवधिमा उनीहरूले महसुस गरे कि धर्मका नाम, भाषा र ग्रन्थ फरक भए पनि तिनले दिने सन्देश एउटै छ। कुरान र गीताका शिक्षामा मानवता, सत्य, प्रेम र सदाचारको भावमा समानता भेटिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई प्रेमका रूपमा स्वीकारे। प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दा उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता परिवारको प्रतिक्रिया कस्तो आउला भन्ने थियो, तर यसको पनि समस्या भने रहेन।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउनु भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। स्थानीयका अनुसार नारायणीको बाढ़ी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोशाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन शुरू गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश बोकेका हुन्। भनावन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाई बुझाई गरेर विवाद मिलाउने प्रयास गरेका थिए। भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रेका हौं, स्थानीय सरार शाहले भनेका छन्। कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हौं, त्यही क्रममा तनाव बढ़ेको हो उनले बताएका छन्। उनका अनुसार विवाद शुरू भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो। आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप हेरेर बस्न नसकेको उनले बताएका छन्। शाहले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। नारायणीमा निर्माण भइरहेको तटबन्धमा भारतीयले रोक लगाएपछि बस्ती जोगाउन स्थानीयले माटोको तटबन्ध बनाएका थिए। पक्की तटबन्ध निर्माणमा भारतीयले रोक लगाएपछि बाढ़ीको जोखिम कम गर्न स्थानीयले अस्थायी रूपमा माटो थुपारेर तटबन्ध बनाएकामा सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले त्यसलाई खनेर भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माटोको तटबन्धका विषयमा भारतीय सुरक्षाकर्मी र स्थानीय बीच विवाद भएको बताएका छन्। दुवै पक्षबीच सोमबार छलफल गरेर समस्या समाधान गरिने उनले बताएका छन्। पश्चिम नवलपरासी स्थित नेपाल भारत सीमामा 16 स्तम्भ छन्। जिल्लाको सोनहीदेखि कुडियासम्म यस्ता सीमा स्तम्भ छन्। तर सुस्ताको 24 किलोमिटर क्षेत्रमा भने सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएका ठाउँमा खोला रूख वा अन्य जैविक सिमानाको भर पर्दा जोत भोक्का विषयमा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक पटक विवाद हुँदै आएको छ। नेपाल भारतको विवादित भूमिमा अहिले सिमलको रूखलाई सीमा स्तम्भका रूपमा मानिँदै आएको छ। 2 महिना अघि पनि भारतीय सीमा सुरक्षा बलले तटबन्धको काममा अवरोध पुर्याएको थियो। गत 17 जेठमा नेपाली भूमिमा प्रवेश गरेको भारतीय एसएसबीको टोलीले सुस्ता 5 ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न भनेको थियो। 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा विवाद बढ़ेको छ। सुस्तामा फेरि तनाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि सेनिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। मन्त्रालय स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरी सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका 1 र सह सचिव सरहका 1 रहने छन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था गरिएको छ। उपसचिव सरहका 4 सल्लाहकार राख्न पाउने व्यवस्था गरिएको छ, जो सड़क पुल भवन तथा आवाससँग सम्बन्धित हुनुपर्नेछ। यसैगरी मन्त्रीले शाखा अधिकृत सरहका 16 सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। त्यसमा हाइवे पूर्वाधार, आर्किटेक्ट, स्ट्रक्चरल र सेनिटरी सरसफाई सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। यसैगरी अन्य सल्लाहकारमा वातावरण इन्जिनियरिङ, तथ्याङ्क शास्त्र, जियोमेट्रिक इन्जिनियरिङ, नापी, वन तथा जलवायु परिवर्तन, जनसम्पर्क, प्रेस, प्रशासन, जेसी, लैंगिक समानता, जियो टेक्नोलोजी, जियोलोजी, हाइड्रोलोजी तथा एआईसँग सम्बन्धित हुनुपर्ने व्यवस्था गरिएको छ।
2: सरकारले कानून आयोगको स्वरूप फेर्ने गरी प्रचलित ऐन संशोधन गर्न लागेको छ। यसका निम्ति कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। यस्तो मस्यौदा विधायन ऐन 2081 दफा 6 उपदफा 2 बमोजिम सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको छ, जसले कानून आयोगको वर्तमान स्वरूप फेर्ने प्रस्ताव गरेको छ। प्रचलित ऐन अनुसार कानून आयोगको अध्यक्ष स्वतन्त्र हुन्छन्। नेपाल सरकारले सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेका व्यक्ति मध्येबाट नियुक्त गरेको व्यक्ति कानून आयोगको अध्यक्ष हुने व्यवस्था प्रचलित ऐनको दफा 4 रहेको छ। ऐन अनुसार नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा रही काम गरिसकेको वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतले कम्तीमा 15 कानून व्यवसायको रूपमा काम गरेको वा कानूनको अध्यापन अनुसन्धान तर्जुमा वा कानून न्यायको क्षेत्रमा कम्तीमा 15 वर्षको अनुभव हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष हुन्छन्। कानून आयोगको यस्तो स्वरूप बदल्ने गरी विधेयकको मस्यौदा तयार भएको छ। सरकारले स्वतन्त्र व्यक्ति अध्यक्ष नियुक्त गर्ने व्यवस्था बदलेर मन्त्री नै कानून आयोगको अध्यक्ष रहने गरी विधेयक बनेको छ। यो ऐनमा रूपान्तरित भए कानून आयोगको नेतृत्व प्रत्यक्ष रूपमा सरकारको राजनीतिक नेतृत्वमा रहनेछ। प्रस्तावित विधेयकको दफा तीनमा नेतृत्व चयनको विषय छ, जसले प्रचलित ऐनको दफा चारलाई संशोधन गरेर आयोगको अध्यक्ष कानून न्याय तथा संसदीय मामिला मन्त्री हुने भनिएको छ। कानून आयोगको अध्यक्ष कानून मन्त्रीलाई नै बनाएर यसको कार्यक्षेत्र विस्तार गर्दै गर्दा आयोगमा रहने उपाध्यक्ष र सदस्यहरूको जिम्मेवारी विस्तार गर्ने गरी विधेयक ल्याइएको छ। उपाध्यक्षको भूमिका आयोगको दैनिक काम समन्वय गर्ने, अध्यक्षले तोकेका जिम्मेवारी निर्वाह गर्ने भनिएको छ। विधेयक अनुसार आयोगमा उपाध्यक्ष र सदस्य पूर्णकालीन पदाधिकारी हुने कानून आयोगले सरकारकै विधेयकको समीक्षा गर्ने भएकाले मन्त्री अध्यक्ष हुँदा यो काम प्रभावित हुन सक्ने भनेर आउने तर्क ख्याल गर्दै उपाध्यक्षको अधिकार क्षेत्र पनि विस्तार गर्ने प्रस्ताव गरिएको छ। साथै कानून आयोगको कार्यक्षेत्र थप विस्तार गर्ने प्रस्ताव छ। कानून कार्यान्वयनको मूल्यांकन गर्ने, नेपाल कानून सूचना प्रणाली सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय तहका कानूनहरूको अध्ययन र पुनरा अवलोकन गर्ने विषय विधेयकमा समेटिएको छ। अन्तर्राष्ट्रिय सन्धिहरूको अध्ययन गरी सरकारलाई सिफारिश गर्ने अधिकार पनि थपिँदैछ। फेरिँदै कानून आयोगको स्वरूप, मन्त्रीको अधिकार बढ़ाउँदै कानून मन्त्री शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: उपभोक्तालाई उपहारले लोभ्याएर कल छरी नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राजस्व संकलन वृद्धि र करछली नियन्त्रणका लागि अनेक उपाय अपनाउँदै आएको सरकारले अहिले उपभोक्तालाई उपहारले लोभ्याउने कार्यक्रम ल्याएको छ। सरकारले उपभोक्तालाई सामान खरिदको बीजक बिल मार्फत 1 लाखदेखि 10 लाख रूपियाँसम्मको उपहार दिने व्यवस्था गरेर करछली नियन्त्रणमा नयाँ तरिका अपनाएको हो। हाल बजारमा सामान किन्ने क्रममा उपभोक्ताले बिल माग्दा पनि व्यवसायीहरूले दिने गरेका छैनन्। केही व्यवसायीले त बिलको सट्टा भिजिटिङ कार्ड मात्र थमाउने गरेका छन्। सामान बिक्रीको बिल नै नलि थोरै नाफा खाई मुलुकको कर प्रणाली र उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै आएका व्यवसायलाई सरकारको यो उपायले केही असहज बनाउने देखिएको छ। बजार अनुगमनका क्रममा व्यापारीबाट हुने यस्तो प्रवृत्तिको सुईको पाएको आन्तरिक राजस्व विभागले करछली नियन्त्रण र वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रूपियाँसम्म पाउने यस आकर्षक उपहार योजनामा उपभोक्तालाई सहभागी गराएर बढ़ीभन्दा बढ़ी राजस्व उठाउने नयाँ उपाय अपनाएको विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आह्वान गरेको छ। यस योजनालाई सफल बनाउन विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सकल बिल दर्ता गराउन आग्रह गरेको छ। विभागका उपमहानिर्देशक एवं सहसचिव जनकराज शर्माले यस्तो जानकारी गराएका हुन्। उपभोक्तालाई उपहारले लोभ्याएर कर छली नियन्त्रणमा सरकार शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
2: राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा परेका छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्जनको मूल्य पनि बढ़ाएको छ। तरकारीको मूल्य पनि आकाशिएको छ। दशैं तिहार नजिकै जाँदा त्यसै पनि मूल्य वृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीहरूले मूल्य बढ़ाइरहेका छन्। सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाकली बढ़ेको उपभोक्ता कर्मीको गुनासो छ। 3 महिनामा चामलको मूल्य बोरामै 400 वृद्धि भएको छ। 2 महिनामा चिनी प्रतिकिलो 20 रूपियाँ महँगिएको छ। तेल प्रति लिटर 300 र अण्डा प्रति क्रेट 600 पुगेको छ। भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढ़िरहेकाले चामल पनि महँगिएको नेपाल चामल तेल दाल उत्पादक संघका सदस्य विभुर अग्रवालले बताएका छन्। भारतमा धान किन्दा प्रति क्विन्टल 900 भारूसम्म बढ़ेको छ। ढुवानी भाड़ा लगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ उनले बताएका छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ भने ग्यास सहजै उपलब्ध हुन छाडेको छ भने बिजुली खपत र राइड सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारले भ्याट लगाएको छ। राजनीतिक सरगर्मी बीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्दलले गत बिहिबार एक औपचारिक कार्यक्रममा भने सैनिक कल्याणकारी कोषबाट राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौं। उनका अनुसार सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको वृहत हितका लागि स्थापित सैनिक कल्याणकारी कोषको रकम अब विभिन्न उद्योगमा लगानी हुने भएको छ। लगानीको विकल्पका रूपमा सेनाले सौर्य ऊर्जा क्षेत्रलाई रोजेको हो। अहिले सेनाको कल्याणकारी कोषमा करिब 97 अर्ब रूपैयाँ जम्मा भइसकेको छ। त्यसमध्ये विभिन्न ब्याङ्कमा करिब 91 अर्ब नगद मौजदात र करिब 6 अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको छ। कोषको आमदानीको 90% खर्च गर्न पाउने व्यवस्था रहेको सैनिक मुख्यालय भद्रकालीले जनाएको छ। ऊर्जा प्लान्टमा सेना शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: आन्तरिक विवाद र महाधिवेशनको रस्ताकसीबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। गत पुष अन्तिम साता काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट शुरू भएको रिक्तताले कांग्रेस पुटको संघारमा पुगेको छ। आन्तरिक विवाद र समाधानको लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल नभएपछि पार्टीको संस्थापन र इतर समूह आफ्नो बाटो लाग्ने तर्खरमा लागेका छन्। महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ। यही साउन 29 गते बोलाएको राष्ट्रिय भेलाको तयारी स्वरूप समूहले 551 सदस्य मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। व्यापक प्रतिनिधित्व सहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिने रणनीति बनाएको छ। विभाजन बहसबीच केन्द्रीय समिति बैठक आह्वान शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: मानिसको स्वास्थ्यसँग जोड़िएको सबैभन्दा महत्वपूर्ण अंग फोक्सोको क्यान्सरले नेपालमा गम्भीर जोखिम निम्त्याइरहेको छ। फोक्सोमा हुने क्यान्सरले नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब 25 लाख भन्दा बढ़ी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुने गरेको छ। तीमध्ये 18 लाख भन्दा बढ़ीको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। क्यान्सरबाट हुने कुल मृत्युमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ। प्रत्येक वर्ष 22,000 क्यान्सर शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको छ। कतिपय प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया टुंगिसकेको छ भने कोशी बागमती र लुम्बिनी प्रदेशमा सत्ता संघर्ष, आन्तरिक विवाद र नयाँ गठबन्धनको कसरत तीव्र रूपमा अघि बढ़ेको छ। विशेष गरी नेकपा एमालेको नेतृत्व रहने भनिएको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्रबाट मोर्चाबन्दी शुरू भएको छ भने बागमतीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र स्थानीय सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको